0: उठाउने उद्देश्यले विद्युतीय सवारी साधन प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको छ। कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज फाइनान्सिङका कारण विद्युतीय सवारी साधनको आयात पनि तीव्र रूपमा बढ़ेको छ। नयाँ नीतिमा समावेश विवरणमा भनिएको छ, आर्थिक वर्ष 2082-83 नेपालमा दर्ता भएका कुल विद्युतीय सवारी साधनको संख्या 63,280 पुगेको छ। मन्त्रालयका अनुसार विद्युतीय सवारी साधनको बढ़दो प्रयोगले जीवाश्म इन्धनको आयातमा कमी ल्याई देशभित्र उत्पादित विद्युत ऊर्जाको उपयोग विस्तार भएको छ। यी प्रयोगमा नेपाल विश्वकै दोस्रो शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले भारी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग उक्त विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाइएको क्षेत्र विवादित भए दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको उनले बताएका छन्। आइतबार सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको माटोको तटबन्ध भत्काउन थालेपछि स्थानीयले विरोध गर्दा केही बेर तनाव भएको थियो। त्यसपछि सशस्त्र प्रहरी बल एपीएफ र भारतीय सीमा सुरक्षा बल एसएसबी बीचको समन्वयपछि अवस्था सामान्य बनेको थियो। सुस्ता र कालापानी नेपाल भारत बीचका प्रमुख सीमा विवादका क्षेत्र हुन्। दुवै देशले क्षेत्रलाई विवादित मानेका छन्। सन् 2014 दुवै पक्षले परराष्ट्र सचिव स्तरीय संयन्त्र र सीमा कार्य समूह मार्फत समस्या समाधान गर्ने सहमति गरे पनि त्यस यता परराष्ट्र सचिव स्तरको बैठक भने हुन सकेको छैन। दुई महिना अघि पनि नेपाल सरकारले निर्माण गर्न थालेको स्थायी बाढ़ी नियन्त्रण तटबन्धको काम भारतीय सीमा सुरक्षा बल एसएसपीले रोकेको थियो। नारायणी नदी किनारमा 132 मिटर लामो बाढ़ी नियन्त्रण तटबन्ध निर्माणका लागि नेपाल सरकारले ठेक्का दिएको छ। स्थानीय अधिकारीका अनुसार भारतीय पक्षले आपत्ति जनाएका कारण उक्त खण्डमा स्थायी तटबन्ध बन्न सकेको छैन। स्थानीयका अनुसार यही असुरक्षित भागबाट मनसूनका बेला बाढ़ी गाउँभित्र पस्ने गरेको छ। भारतले दोहोर्यायो दुवै देशबीच कायम रहेको यथास्थितिको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: सरकारले एकातर्फ निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने आश्वासन दिइरहँदा अर्कोतर्फ उनीहरूलाई त्रसित बनाउने काम गरिरहेको छ। पूर्वको मुख्य औद्योगिक शहर विराटनगरमा सोमबार त्रास फैल्याउने गरी ठूलो सुरक्षा अपरेशन चलाइएको थियो। पर्याप्त तथ्य र प्रमाण नभई केवल हल्लाकै भरमा प्रतिष्ठित व्यावसायिक घराना देवेनारा समूह मुन्दण्डा परिवारको निवासमा हतियारधारी प्रहरी टोलीले घण्टौं छापा मारेको हो। 4.5 घण्टासम्म सिंगो बस्ती नै सील जस्तै गरेर गरिएको सूक्ष्म खान तलासीमा प्रहरीले कुनै पनि गैर कानूनी वस्तु फेला पार्न भने सकेन र अन्तत रित्तो हात फर्कन बाध्य भयो। हल्लाकै भरमा गरिएको यो अपरेशनले राज्यको अनुसन्धान संयन्त्र सूचनाको विश्वसनीयता र निजी क्षेत्रप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठेको छ। चुनावपछि उत्साहित बनेको निजी क्षेत्र चार महिनामै त्राहीमाम, 4.5 घण्टा तलाशी हात लाग्यो शून्य, सूचना बमोजिमको गैर कानूनी सामान फेला परेन प्रहरी, केही नभेटेपछि प्रहरीले क्लीन चिट दिएर गयो मुन्दडा, प्रहरीको एकपछि अर्को छापा। यो खबरसँग सम्बन्धित अन्य खबर मुख्य बुँदाका रूपमा छापिएका छन्। हल्लाकै भरमा उद्योगी तर्साउने काम, बस्ती घेरेर छापामारी, अन्तत रित्तै फर्कियो प्रहरी शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा सदस्यता नवीकरण गर्नेको संख्यामा कमी आएको छ। गत फागुनको निर्वाचनमा कमजोर नतिजा आएपछि एमाले पार्टी सुदृढीकरण अभियानसँगै सदस्यता नवीकरण अघि बढ़ाएको थियो, तर विगतको तुलनामा हालसम्म करिब 51% एमाले सदस्यले मात्र आफ्नो सदस्यता नवीकरण गरेका छन्।
2: गत आर्थिक वर्ष साथै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो सोही अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो। गत वर्ष संघीय सरकारको पूँजीगत खर्च 46.79% मात्रै छ।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन जारी गरेको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीले केही दिन यता बजारमा देखिएको ग्यास अभावमा र उद्योगमा केन्द्रित अनुगमन शुरू गरेको जानकारी दिनुभयो।
2: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी, पारदर्शी र नतिजामुखी बनाउन 52 बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। मार्गदर्शन मार्फत चालू खर्च नियन्त्रणदेखि विकास आयोजनाको प्रभावकारी कार्यान्वयन र वित्तीय अनुशासन कायम गर्न विभिन्न कड़ा व्यवस्था गरिएको छ।
1: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन विधेयकमा डिजिटल करेन्सीलाई कानूनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ। निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानूनी गाह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ।
2: संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचनासँग जोड़िएको अर्घाखाँचीको पाणिनी तपोभूमि ऐतिहासिक, धार्मिक तथा भाषिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भए पनि पर्याप्त प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ।
1: नोबेल बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै काठमाडौँको पुतली सड़कमा नोबेल बैंक एजुकेशन हब सञ्चालनमा ल्याएको छ। हबको सोमबार नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्ट्र, नोबेल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा प्रमुख कार्यकारी अधिकृत सीईओ मनोज कुमार गेवालीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारवालालाई एकै स्थानबाट बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले हब सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
2: उत्पादकहरूको संस्था नेपाल इप्पानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी तथा नियामकीय व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित विद्युत नियमन आयोग समक्ष 12 मुद्दे ध्यानाकर्षण पत्र पेश गरेको छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। कक्रो जनता पार्टी सीपीजे नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपनिर्वाचनमा पनि नराम्रो धक्का बेहोरेको छ। सोमबार सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीट मा जनसुराज पार्टी जेएसपी मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जीत हात पारेको छ। भाजपाले गुजरातको मान्जलपुर सीट मात्र जोगाएको छ। पटनासँग जोड़िएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ। यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई भने जिताउन सकेनन्।
2: अब खेल र खेलाड़ीका खबर। नेपाल भलिबल संघ एनभीएले सोमबार आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। भलिबल संघले आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको वार्षिक क्यालेण्डरमा 20 कार्यक्रम समावेश छन्, जस अनुसार यस सत्रमा नेपाली भलिबल व्यस्त बन्ने भएको छ।
1: अब कला तथा मनोरञ्जन। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार नेपाली चलचित्र गौथलीले प्रदर्शनको दोस्रो सातासम्म 13,64,46,535 रूपियाँ ग्रस कमाई गर्दै यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति 10 बजेसम्मको सिनेपा बक्स अफिस प्रतिवेदन अनुसार यस चलचित्रले 17 दिनमा 4,94,915 टिकट बिक्री गरेको छ।
2: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले अनलाइन हिंसाका समाधान शीर्षकमा डाक्टर लक्ष्मण दत्त पन्तको विचार लिँदैछौ। गोर्खापत्रमा छापिएको छ यो। लैंगिक आधारमा हुने अनलाइन हिंसाको अन्त्यका लागि सरकार, सामाजिक सञ्जाल कम्पनी, संचार माध्यम, शैक्षिक संस्था, नागरिक समाज तथा सञ्जाल प्रयोगकर्ता सबैको साझा जिम्मेवारी आवश्यक छ। नेपाल प्रहरीको साइबर अनुसन्धान कार्यालय सुदृढ़ बनाउँदै उजुरी दर्ता डिजिटल प्रमाण संरक्षणलाई प्रभावकारी बनाइनुपर्छ। महिलाका लागि निर्भय रूपमा उजुरी दिने वातावरण सिर्जना गर्न अनुसन्धान प्रक्रिया पीड़ित मैत्री र लैंगिक संवेदनशील हुन जरूरी छ।
1: त्यस्तै स्थानीय पुस्तकालयको आवश्यकता शीर्षकमा राजन प्रसाद कोइरालाको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपाली सर्वसाधारणले आफ्नो खाली समय चिया पसलमा अनावश्यक चिया गफमा बिताउँदै आएको देखिन्छ। त्यसको सट्टा शहर, टोल वा मुख्य शहरमा पढ्न र बस्न मिल्ने पुस्तकालय भएमा मानिसलाई अध्ययनमा समय बिताउन सजिलो हुने देखिन्छ। स्थानीय स्तरका मानिस त्यस्ता पुस्तकालय चाहेमा सदस्य बन्छन् र निवासमै अध्ययन गर्न सक्छन्। जो पुस्तकालय कम जान्छन् भने कोही पुस्तकालयसम्म गई अध्ययन गर्ने गर्छन्।
2: अन्तर्दृष्टिपूर्ण कूटनीतिको समय शीर्षकमा कटक मल्लको विचार कान्तिपुरमा छापिएको छ। विश्व राजनीति आज क्रूर र संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ, जहाँ शक्ति, स्वार्थ र रणनीतिक प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय सम्बन्धलाई ध्वस्त गरिरहेका छन्। साना र मध्यम शक्ति राष्ट्रहरूको स्वतन्त्रता खतरामा छ। यस्ता राष्ट्रहरूको सबैभन्दा ठूलो शक्ति सैन्य वा आर्थिक सामर्थ्य होइन, अन्तर्राष्ट्रिय कानून र त्यसको पक्षमा दृढतापूर्वक उभिने नैतिक साहस हो। नेपालले युद्धमा कुनै पक्षको विरूद्ध नगर्ने निर्णय गरे पनि विश्व शान्तिको पक्षमा आवाज उठाउने साहस भने देखाउनुपर्छ। यस्तो अवस्थामा नेपालको लोकतान्त्रिक मूल्य र अन्तर्दृष्टिपूर्ण कूटनीतिको आवश्यकता छ। वर्तमान सरकारले यस चुनौतीलाई कति प्रभावकारी रूपमा सम्बोधन गर्छ भन्ने विषय भविष्यले निर्धारण गर्नेछ।
1: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस।

0: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ट्ज
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिलवस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: यति बेला बिहानको 6 बज्यो।

नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन

0: रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 19 गते मंगलबार, सन् 2026 अगस्त 4 तारीक साउन कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मकवानपुरको हेटौडामा रहेको रेडियो सरोवर 92.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
0: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
1: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
3: प्रक्रिया पूरा गरेर जानुपर्छ यसमा पनि चुनौतीहरू छन् एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढ़ाउनु पर्ने हुन्छ यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ
0: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ
1: र के भर्डेको प्रशिक्षक पेड्रो मोरक्को रेनिसा वर्कानका मुख्य प्रशिक्षक नियुक्त
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला सुनसरीको देवानगंजमा शुरू भएर अरू जिल्लामा पनि फैलिन थालेको साम्प्रदायिक तनाव साम्य पार्न सरकार र सुरक्षा संयन्त्र मात्रै सक्रिय भएनन् सत्तारूढदेखि विपक्षी र संसदमा प्रतिनिधित्व गर्ने नगर्ने सबै दलहरू उत्तिकै खटिए अघिपछि सरकार र सत्तारूढ दलको आलोचना गर्ने विपक्षी दलले पनि हातमा हात मिलाए स्थापना भएको चार वर्षमै प्रचण्ड बहुमत सहित सरकारको नेतृत्वमा पुगेको राजनीतिक दल हो रासोपा रासोपाले पनि हरेक संकट र चुनौतीको सामना मिलेर गर्दा मात्रै सहज अवतरण हुन्छ भन्ने पुराना दलहरूले थालेको अभ्यासलाई पछ्यायो सरकार सुरक्षा निकाय राजनीतिक दल धार्मिक गुरू र नागरिक समाजको साझा सक्रियताको परिणाम अहिले विस्तारै स्थिति नियन्त्रणमा हुँदैछ सुनसरीको तनावपछि तत्कालै सक्रियता नदेखाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना समेत भएको थियो उहाँमाथि संवेदनशील घटनामा प्रतिक्रिया नदिएको सिंहदरबारबाट बाहिर ननिस्किएको र मधेससँग संवाद नगरेको आरोप लाग्यो आलोचना बढेपछि प्रधानमन्त्री शाह पनि सक्रिय हुनुभयो देशवासीका नाममा सम्बोधन गर्दै धार्मिक सद्भाव कायम राख्न अपील गर्नुभयो साम्प्रदायिक तनाव नियन्त्रणमा सुरक्षा निकायको सक्रियता त रह्यो नै त्योसँगै राजनीतिक तहमा देखिएको सहकार्यले पनि परिस्थिति सामान्य बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरू बताउँछन् संकटमा पर्दा एक ठाउँमा आउने विशेषता नेपालमा विशेष रहेको पूर्व राजनीतिज्ञ तथा कूटनीतिज्ञ निलाम्बर आचार्य बताउनुहुन्छ 2007 नै यस्तो देखिँदै आएको छ उहाँले भन्नुभयो हाम्रो राजनीतिक संस्कार सहिष्णुताको छ संवाद अन्तर्क्रिया र सहकार्य गर्ने खालको छ दक्षिण एसियाका अरू देशहरूको तुलनामा सत्ता र प्रतिपक्ष बीच वा सर्वपक्षीय सहकार्यको संस्कृतिको उत्तम अभ्यास नेपालमा रहेको उहाँले बताउनुभयो सुनसरी धनुषा लगायत

0: विभिन्न जिल्लामा सद्भाव र्याली निकालिँदै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, स्थानीय तह, धार्मिक अगुवा, सुरक्षा निकाय र नागरिक समाज एकै ठाउँमा उभिन थालेका छन्। एक हप्ता अघि चर्किएको तनाव अन्तत फेरि संवाद र सर्वपक्षीय पहलमै सहज हुन थालेको छ। यस्ता घटना विगतमा पनि भएका थिए। विगतमा तराई मधेसमा यस्तै प्रकृतिका धेरै साम्प्रदायिक संवेदनशील घटनामा प्रारम्भिक चरणमै सरकार, स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र समुदायबीच संवाद शुरू हुँदा तनाव छोटो समयमै नियन्त्रणमा आएको थियो। देवानगंजमा भने त्यही समन्वय प्रारम्भिक चरणमै प्रभावकारी बन्न नसक्दा सामान्य विवाद क्रमशः गोलीकाण्ड, तीनजनाको निधन, लामो आन्दोलन र सात दिनसम्म लम्बिएको संकटमा परिणत हुन पुगेको स्थानीय सरकारवालाको निष्कर्ष छ। मानवाधिकार कर्मी रमेश भट्टराई सुनसरीका पछिल्ला ठूला घटनाले साम्प्रदायिक वा संवेदनशील विवादमा सुरक्षा कार्यवाही मात्र पर्याप्त नहुने स्पष्ट सन्देश दिएको बताउनुहुन्छ। आजको कान्तिपुरमा खबर छ।
1: एमाले भित्र प्रदेश सत्ताका लागि किचलो बढ़ेको छ। नेकपासँग गठबन्धन गरेको एमाले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री पाउनेछ। तर कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहे पनि अध्यक्ष केपी ओली नयाँ मुख्यमन्त्री बनाउन जोड़बर गरिरहनु भएको छ। उहाँले सचिव एवं कोशी इन्चार्ज शेरधन राईलाई विराटनगर पठाएर कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा दिन हिजो निर्देशन दिनुभएको छ। एमाले नेकपा गठबन्धनले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि जोड़बल गरिरहे पनि मुख्यमन्त्री इन्द्र बहादुर बानियाले भने अल्पमतको सरकार चलाइरहनु भएको छ। प्रदेशमा राजनीतिक गतिरोध रहेका बेला मुख्यमन्त्री बानियाले हिजो हेटौडामा बोलाएको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरण र नयाँ सरकार गठनको विषयमा दलहरूबीच बहस चलेको छ। यसैबीच कांग्रेस भित्रको शक्ति संघर्ष विभाजनको संघारमा पुगेसँगै पार्टीको विरासत बोकेको कोइराला परिवार पनि तीन धारमा विभाजित भएको छ। केही वर्षदेखि नेतृत्वदायी भूमिकाबाट टाढा रहेका कोइराला परिवारका सदस्यहरू एकीकृत नरहेको मात्र होइन हस्तक्षेपकारी भूमिका खेल्ने ठाउँमा पनि छैनन्। पछिल्ला घटनाक्रम अनुसार बीपी कोइरालाका पुत्र डाक्टर शशांक संस्थापन इतर पक्षको नेतृत्वमा उभिनु भएको छ भने गिरिजा प्रसादकी पुत्री सुजाता संस्थापन पक्षमा देखिनु भएको छ। नोना पुत्र डाक्टर शेखर भने दुवै पक्षबीच पार्टी एकता कायम हुनुपर्ने पक्षमा मझधारमा उभिनु भएको छ। चौधौं महाधिवेशनपछि डाक्टर शशांक, डाक्टर शेखर र सुजाताले पटक पटक छलफल गर्दै एकताबद्ध भएर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको थियो। तर अहिले बीपी कोइरालाका पुत्र डाक्टर शशांकले संस्थापन इतर पक्षको नेतृत्व सम्हालिनु भएको छ भने डाक्टर शेखर पार्टीभित्र आन्तरिक एकता कायम हुनुपर्ने पक्षमा हुनुहुन्छ। नयाँ पत्रिकामा खबर छ।
0: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै मोरङ, सुनसरी, सिन्धुपाल्चोक, अर्घाखाँची, अछाम, रूकुम, जाजरकोट, दाङमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने र केही ठाउँमा भने मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाड़ी र तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा आरी घोप्टे पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन्। हिजो दिउँसो पहिरोका कारण पटक पटक अवरूद्ध भएको यो सड़क खण्ड अहिले खुल्ला रहेको मुगलिन प्रहरीले जनाएको छ। कायाकैरनमा युरोपतर्फ बढ़दै गएको नेपाली श्रमिकको आकर्षण बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 0825626601 9858335990 9858331484 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: एयरटेल अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ।
5: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप
6: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
5: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
5: न्यून सेवा शुल्क न्यून ब्याज दर
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो कांग्रेसको विवादमा कोइराला दाजु बहिनी तीनतिर गैराती धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा मुगली नारायणगढ़ सड़कमा नियमित गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर विश्वभर डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र बढ़िरहेको छ। नेपालले पनि कागजी नोटबाट डिजिटल मुद्रा नोटको कानूनी बाटो खोल्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकद्वारा जारी गरिने डिजिटल मुद्रा सेन्ट्रल बैंक डिजिटल करेन्सी सीडीबीसी जारी गर्ने कानूनी बाटो खुलाउने तयारी गरेसँगै देशको मौद्रिक प्रणालीमा नयाँ अध्याय शुरू हुने निश्चित भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 परिच्छेद 6 अन्तर्गतको दफा 51 रहेको नेपालको मौद्रिक इकाई रूपैयाँ हुनेछ र यस्तो रूपैयाँ 100 पैसामा विभाजित हुनेछ भन्ने व्यवस्था संशोधन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकमा यसको सट्टा बैंकले नेपाली रूपैयाँलाई कुनै संकेत निर्धारण गरी प्रयोगमा ल्याउन सक्नेछ भन्ने व्यवस्था समावेश गरिएको छ। यस संशोधनसँगै नेपाली मुद्रालाई आधुनिक प्रविधि अनुसार डिजिटल स्वरूपमा विकास गर्ने कानूनी आधार तयार हुने अपेक्षा गरिएको छ। आगामी कानून लागू भएपछि नेपाल राष्ट्र बैंकलाई कागजी मुद्रासँगै डिजिटल नेपाली रूपैयाँ डिजिटल करेन्सी जारी गर्ने बाटो खुल्नेछ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलका अनुसार नयाँ कानून मार्फत कागजी नोटलाई क्रमिक रूपमा डिजिटल मुद्रामा रूपान्तरण गर्ने तयारी भइरहेको छ। विज्ञहरूका अनुसार पेपर नोटको तुलनामा डिजिटल मुद्राले भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउन सक्छ। अहिले सरकारले हरेक वर्ष नोट छपाई ढुवानी सुरक्षा र पुरानो नोट व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ। डिजिटल मुद्रा कार्यान्वयनमा भएमा यस्ता खर्च उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
0: नेपालको वैदेशिक रोजगारी लामो समयसम्म खाड़ी राष्ट्र र मलेसियामा केन्द्रित रहे पनि पछिल्ला वर्षहरूमा युरोप दक्षिण कोरिया र जापानतर्फ पनि आकर्षण बढ़दै गएको छ। कम ज्याला सीमित श्रम अधिकार र कठोर कार्य वातावरणका कारण धेरै श्रमिकले वैकल्पिक गन्तव्य खोज्न थालेका छन् भने क्षेत्रीय अस्थिरताले पनि खाड़ीप्रतिको आकर्षण केही घटाएको छ। तर गन्तव्य विविधीकरणसँगै उच्च भर्ती शुल्क जोखिमपूर्ण आप्रवासन र सीमित कूटनीतिक सहायता जस्ता चुनौती पनि देखिएका छन्। साथी महेश गेवालीले तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाईमा आएको परिवर्तन बारे कुराकानी गर्नुभएको छ।
8: वैदेशिक रोजगार भन्ने बित्तिकै गल्फ र मलेसिया टोटल यो सातवटा देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थ्यो। पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो रेसियो चाहिँ अरू देशहरूमा पनि विस्तारै जाने क्रम चाहिँ बढेको देखिन्छ। गत वर्षको चाहिँ रोमानिया नै टप सिक्समा आइसकेका देखिन्छ, साइप्रस, टर्की, त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू, केही गेटवेहरू बनेको देखिन्छ।
9: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा के फरक छ खाडीमा र युरोपमा?
8: पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, केही न केही किसिमको दक्षता भएको, स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर, र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। स्किल मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदैछ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ। बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा, आफ्ना नातागोताहरू गएको कारणले गर्दा, ए यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाइ हुन्छ, उस्तै पर्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ। अधिकार उल्लङ्घन र ज्यादती धेरै सहनु पर्दैन, उन्नत शहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ।
9: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
8: यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन लेबर माइग्रेसन छ, यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने चाहिँ उदाहरण पाठहरू हामीले सिकिसकेका छौँ। त्यस कारणले गर्दा यसलाई डाइभर्सिफाई गर्नु जरुरी छ, अनि त्यस पछाडि यसमा असुली ठूलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन, यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। अलि सुरक्षित हुने ठाउँ, कमाई अलि राम्रो हुने, अलि डिग्निफाइड काम, अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ। युरोपमा अहिले त्यो किसिमको सम्भावना छ, र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा, युरोपमा हामीले कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौं भन्ने कुरामा काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर, त्यसको इन्टेलहरू जम्मा गरेर, त्यो सुनको लङ्का मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ। यसमा पनि चुनौतीहरू छन्, एकतर्फी रूपमा होइन, दुईतर्फी संवादबाट अगाडि बढ़ाउनु पर्ने हुन्छ। यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
0: श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग नेपाली श्रमिकको बदलिँदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्य बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, भारतीय सुरक्षाकर्मीले अस्ति आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीय बासिन्दाले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले अस्ति आइतबार भारतको विदेश मन्त्रालयसँग यस विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको ती अधिकारीले बताएका खबर कान्तिपुरले लेखेको छ।
1: 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकोमा गएको हप्ता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। यो मुद्दामा सहसचिव भट्टराई विरूद्ध राहदानी ऐन अनुसार जिल्ला अदालत काठमाडौँ मा मुद्दा दायर भएको हो। गएको माघमा सीआईबीले भट्टराईसँग बयान लिएको थियो। त्यति बेला नै प्रहरीले राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकोमा हालै मात्र सरकारी वकिलले साउन 11 मा मुद्दा दायर गरेको हो। यो मुद्दामा भट्टराई फरार रहेकोले उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले बताउनु भएको छ। हिजो अदालतमा थुनछेक नभ्याइएपछि भट्टराईलाई सीआईबीकै हिरासतमा राखिएको छ। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
11: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विभागको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ। यहाँका बाल बालिका, बिरामी, ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्न तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी पार गर्न तुइन प्रयोग गर्न बाध्य छन्। तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका दुई दुम्लिङका स्थानीय बासिन्दा। तुइन तरेर महाकाली वार पार गर्न हरेक पटक झुण्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन्। यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्भाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध ट्विन लगाएर वार पार गर्ने गर्छन्। महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ। यहाँका स्थानीय बासिन्दालाई अवैध ट्विन लगाएर वार पार गर्नुपर्ने बाध्यता बनेको छ। वर्षातमा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन्। दुम्लिङसम्म जान वर्षायाममा गाड़ी सञ्चालन हुने सड़कको सुविधा छैन, पैदल हिँड्ने समेत निकै जोखिम हुने गरेको दुम्लिङका स्थानीय प्रभात बुढाथोक किले बताउनुभयो। उपचार, शिक्षा, रोजगारी र दैनिक आवश्यकताका लागि यहाँका स्थानीय बासिन्दाले तुइनको सहारा लिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। यहाँका स्थानीयवासीले वर्षौंदेखि यो स्थानमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि माग उठाउँदै आइरहेको भए पनि समस्याको अझै समाधान हुन सकेको छैन। तुइनकै तारमा बाँचेको जीवन शीर्षकको खबर गोर्खापत्रमा छ।
5: अब विदेशको खबर। कक्रोच जनता पार्टी सीपीजे नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपचुनावमा पनि नराम्रो धक्का बेहोरेको छ। हिजो सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीटमा जनसुराज पार्टी जेएसपी, मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जित हात पारेको छ। भाजपाले गुजरातको मांजलपुर सीटमा जोगाएको छ। पटनासँग जोड़िएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ। यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो पार्टीलाई लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई जिताउन सक्नु भएन। नितिनले क्षेत्रबाट पाँच पटक लगातार चुनाव जित्नु भएको थियो, तर यसपटक भने उहाँ आफ्ना उत्तराधिकारीलाई चुनाव जिताउन असफल हुनुभयो। उपचुनावमा जेएसपीका संस्थापक प्रशान्त किशोर पीके विजयी हुनुभएको छ। प्रशान्त किशोर र दुई वर्ष अघि खुलेको जनसुराज पार्टीका लागि यो पहिलो चुनावी जित हो। यो जितलाई बिहारको राजनीतिमा प्रशान्त किशोरको औपचारिक उदयका रूपमा हेरिएको छ।
6: अब खेल खबर। केप भर्डेको प्रशिक्षक पेड्रो लैताओ बिट्रो बुबिस्टा मोरक्को रेनिसा बर्कानका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले क्लबलाई दुई वर्ष सम्हाल्ने सम्झौता गरेका छन्। बुबिस्टाले पछिल्ला छ वर्ष केप भर्डे राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्दै ऐतिहासिक सफलता दिलाएका थिए। उनको नेतृत्वमा टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाएको र टोलीलाई नकआउट चरणसम्म पुर्याएका थिए। साथै सन् 2024 अफ्रिका कप अफ नेशन्समा टोली क्वार्टर फाइनलसम्म पुगेको थियो। मोरक्को संचार माध्यमका अनुसार बुबिस्टा राष्ट्रिय टोलीसँगै क्लबको जिम्मेवारी पनि सम्हाल्न इच्छुक थिए, तर क्लबले पूर्ण रूपमा क्लबमै केन्द्रित हुनुपर्ने शर्त राखेपछि उनले केप भर्डेको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्। राष्ट्रिय टोलीबाट क्लब फुटबलमा प्रवेश गरेका बुबिस्टाका लागि यो पहिलो अनुभव हुनेछ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। यस वर्ष वर्षा कम हुने भनिए पनि अहिलेसम्म गएको वर्ष भन्दा बढ़ी धान रोपाई भएको छ। गएको वर्ष 83.93% धान रोपाई भएकोमा यस वर्ष अहिलेसम्म 92% धान रोपाई भएको खबर गोर्खा पत्रले लेखेको छ।
6: 17 अर्ब बढ़ी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल नारायण घाट सड़क नेपाल सरकार समक्ष हस्तान्तरण नहुँदै भाँसिएको छ। सड़क विभागका उच्च कर्मचारीहरूले राष्ट्रिय सतर्कता केन्द्रसँग त्यस सड़कको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका छन्। सड़क हस्तान्तरण नहुँदै ठाउँ ठाउँमा समस्या उत्पन्न भएपछि सड़कको गुणस्तर तथा सरकारी पक्षबाट भएको अनुगमन तथा प्राविधिक परीक्षणप्रति नै प्रश्न उठेको छ।
5: गएको आर्थिक वर्ष सातै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो यसै अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो।
6: मध्य प्रदेशमा तीव्र रूपमा घट्दै गएको भूमिगत जलस्रोत सुरक्षित खाने पानीको सीमित पहुँच सरसफाई व्यवस्थापनको कमजोरी र जलस्रोत परीक्षणमा देखिएको नीतिगत तथा संस्थागत कमजोरी तत्काल सुधार गर्न सुझाव दिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले सरकारलाई यस्तो सुझाव दिएको हो।
5: राज्यको नीति अनिश्चित हुँदा अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक नीतिगत अनिश्चितताले समष्टिगत अर्थतन्त्रमा पार्ने प्रभाव नेपालको अध्ययन विषयक प्रतिवेदनले नीतिगत निश्चितता नहुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखाएको हो।
6: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसायिक फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो।
5: काया कैरनमा अब पालो उखानको
6: चलाउनु काम जोगाउनु दाम।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
5: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
6: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ़दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
5: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ
6: र के भर्डेको प्रशिक्षक पेड्रो मोरक्को रेनिसा बर्कानमा मुख्य प्रशिक्षक नियुक्त।
5: र अन्त्यमा आजको कार्टुन आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा परसाई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग सम्बन्धित छ। यस पटक पनि यस्तै भएको छ। यहाँ परसाई जस्तै देखिने मान्छे घरको छतमा उभिएर बाहिर बाटोतिर हेरिरहेका छन् अनि उनी भन्दैछन् छुटेको घण्टौं भइसक्यो अझै पक्राउ गर्दैनन् त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144450 र 98 73 31 393।
6: अबै सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
7: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
8: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
9: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समयगाहसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने, मन्त्री खत्रीको भनाई, सेवा विस्तारका लागि दीर्घकालीन योजना ल्याइने प्रतिबद्धता, बाणगंगाको पहिलो कार्यपालिका बैठक, वार्षिक समीक्षा र पूर्वाधार संरक्षण समिति गठन गर्ने निर्णय, मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते, असारमा गोष्ठी सेमिनार गर्न रोक, बजेट तथा कार्यक्रम कार्यान्वयनलाई पारदर्शी बनाउन 52 बुँदे मार्गदर्शन जारी, लुम्बिनी प्रदेश सरकारद्वारा कपिलवस्तु नगरपालिकालाई 1,25,50,000 बजेट विनियोजन, बाल विवाह न्यूनीकरणदेखि विद्यालय पूर्वाधारसम्म समावेश, र गुल्मीको रिडीमा 2.5 करोड़को लागतमा घाट निर्माण, मलामीका लागि विश्राम स्थल सहित सुविधा विस्तार।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाणगंगा 1 जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: अब समाचार विस्तारमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन तथा खाद्यान्न बाली सहित उखु केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिज भएको छलफलमा उहाँले कार्यविधि तयार गर्दा वास्तविक किसानको आवश्यकता र बालीको प्रकृतिलाई आधार बनाउनु पर्ने बताउनु भएको हो। बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने गरी वितरण प्रणाली सुधार गर्ने गरी नीति निर्माण गरिने बताउनुभयो। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डाक्टर नितु पण्डितले देशभर वार्षिक करिब 14 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि आधा भन्दा कम मात्रामा मात्रै मल उपलब्ध हुने गरेको जानकारी दिनुभयो। उखु मकै र केरा खेतीमा समेत आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउने विषयमा संघीय कृषि मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघीय सरकार मातहत सञ्चालनमा रहे पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। बाँकेको खजुरा गाउँपालिका 7 स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइतबार स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खत्रीले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह, पूर्वाधार, जनशक्ति तथा भावी आवश्यकता बारे जानकारी दिँदै प्रदेश सरकार अस्पतालको विकास र सेवाको गुणस्तर अभिवृद्धिका लागि सकारात्मक रहेको बताउनुभयो। उहाँले प्रदेश सरकारले अस्पताललाई देखिने प्रभावकारी र दीर्घकालीन लाभ पुग्ने योजना उपहारका रूपमा उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिनुभयो। अनुगमनका क्रममा अस्पतालका निर्देशक डाक्टर निरज भट्टराईले अस्पतालको वर्तमान अवस्था, चुनौती र आवश्यकता बारे मन्त्री खत्रीलाई जानकारी गराउनु भएको थियो। उहाँले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल क्यान्सर उपचारमा विशिष्टकृत सेवा प्रदान गर्ने अस्पताल भए पनि पर्याप्त जनशक्ति स्रोत साधन र बजेटको अभावबीच सेवा सञ्चालन गर्नु परेको बताउनुभयो। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ठूलो संख्यामा क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमा गर्ने तयारी स्वरूप लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन शुरू गरिएको छ। नेपाल सरकारको कृषि वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा तीन तहका सरकारबीच समन्वय बढ़ाउँदै जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि प्रभावकारी नीति र रणनीति निर्माण गर्नुपर्नेमा जोड़ दिएको हो। लुम्बिनी प्रदेश वन वातावरण तथा पर्यटन मन्त्रालयका सचिव प्रमोद भट्टराईले जलवायु परिवर्तन वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषय नभई बहुआयामिक मुद्दा भएको बताउनुभयो। उहाँले यसको प्रभाव कृषि, वन, भौतिक पूर्वाधार, जलस्रोत, स्वास्थ्य लगायत सबै क्षेत्रमा पर्ने भएकाले सबै तह र क्षेत्रको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। सचिव भट्टराईले प्रदेश सरकारको भूमिका समन्वयकारी रहने बताउँदै जलवायु परिवर्तनका चुनौती सामना गर्न सबै सरकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
1: हामीले यो कार्बन उत्सर्जन गरेर जलवायु परिवर्तन अथवा तापक्रम वृद्धिमा हामीले कुनै पनि भूमिका निर्वाह नगरे तापनि आखिर त्यसको असर भनेको त्यसको झेल्नलाई फेरि हाम्रो जस्तो हिमाली अथवा पहाड़ी भूभाग समेटेको राष्ट्रले बढी चाहिँ घाटा बेहोर्नु परेको, क्षति बेहोर्नु परेको अवस्था छ। हिउँ पहिरो फुटेर थामेमा ठूलो पहिरो गएर क्षति भयो, त्यस्तै गरी मेलम्चीमा ठूलो चाहिँ भञ्जनको क्षति भयो, त्यस्तै गरी 2 वर्ष अगाडि मात्रै कञ्चनपुर जिल्लामा तपाईँको एकै चाहिँ दिनमा भयङ्कर चाहिँ पानी परेर अतिवृष्टि भएर पुरै डुबान गएर धेरै भञ्जनको क्षति भयो।
0: कार्यक्रममा सहभागीहरूले राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 प्रदेश तथा स्थानीय तहका आवश्यकता र अनुभवसँग जोडेर व्यावहारिक तथा कार्यान्वयन योग्य बनाउन सुझाव दिएका छन्। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत मनोज नेउपानेको स्वागत मन्तव्य तथा विषय प्रवेशबाट शुरू भएको कार्यक्रममा राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमा प्रक्रिया तथा दृष्टिकोण सम्बन्धी विषयमा नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव डाक्टर प्रकाश सिंह थापाले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण जलवायु विज्ञ हिमाल शिवाकोटीले गर्नुभएको दाङको देउकुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताले जानकारी दिनुभएको छ। बाणगंगा नगरपालिकाको आर्थिक वर्ष 2083-84 पहिलो कार्यपालिका बैठक हिज नगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ। बैठकले चालू आर्थिक वर्षका लागि स्वीकृत नीति कार्यक्रम तथा बजेट कार्यान्वयन सम्बन्धी कार्ययोजना पारित गरेको छ। यस्तै नगरको दर ऋण समेत स्वीकृत गरिएको नगरपालिकाका नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकले आर्थिक वर्ष 2083-84 योजनाहरू क्रमशः सञ्चालन गर्ने निर्णय गरेको छ। गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरूको म्याद थप गर्ने निर्णय समेत कार्यपालिकाले गरेको छ। नगरले विगतका वर्षदेखि पूर्ण संस्थागत प्रसूति सेवा तथा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएकोमा थप संशोधन गरी निरन्तरता दिइने जनाएको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा बैठक यही साउन 21 गते नगरपालिकाको सभाहालमा गर्ने निर्णय गरेको छ। यसै गरी नगरभित्र निर्माण भएका तथा निर्माणाधीन ठूला पूर्वाधार संरचनाको संरक्षण र प्रभावकारी उपयोगका लागि स्थानीय पूर्वाधार संरक्षण तथा उपयोग व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ। समितिमा सम्बन्धित वडाका अध्यक्ष संयोजक रहनेछन् भने वडा सदस्य पूर्वाधारसँग सम्बन्धित सरकारवाला संस्थाबाट महिलासहित कम्तीमा दुईजना सदस्य, तोकिएको कर्मचारी र वडा सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ। पूर्वाधार संरक्षण समितिको संरक्षकमा नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार विकास शाखा प्रमुख र योजना शाखा प्रमुख रहने निर्णय भएको नगरपालिकाका नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले फोन सम्पर्क मार्फत जानकारी दिनुभएको छ।
2: आर्थिक वर्ष 83-84 पहिलो कार्यपालिकाको बैठक आज सम्पन्न भएको छ। नगर प्रमुखजीको अध्यक्षतामा सम्पन्न बैठकमा आर्थिक वर्ष 2083-84 स्वीकृत नीति कार्यक्रम तथा बजेट कार्यान्वयन र कार्ययोजना पास गरिएको छ। यसै गरी नगरको दर रेट पास गरिएको छ। दर रेट पास भएसँगै आर्थिक वर्ष 83-84 योजनाहरू सुचारू हुने क्रम अगाडि बढ्नेछ। गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका केही योजनाहरूको म्याद थप गर्ने काम पनि कार्यपालिका बैठकले सम्पन्न गरेको छ। बाणगंगा नगरपालिकाले विगतका वर्षदेखि पूर्ण संस्थागत प्रसूति सेवा नो होम डेलिभरी प्रोत्साहनका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आइरहेको छ र मौजुदा कार्यविधि 2077 संशोधन गरिएको छ र यसै गरी विभिन्न निकायहरूबाट प्राप्त भएका पत्रहरूको विषयमा कार्यपालिका बैठकमा जानकारी गराउने काम पनि सम्पन्न भएको छ। यस्तै गरी आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा यही 21 गते बिहिबारका दिन 11 बजे नगर पालिकाको सभाहालमा आयोजना गर्ने निर्णय समेत गरिएको छ भने बाणगंगा नगरपालिकाभित्र निर्माण भएका तथा निर्माणाधीन ठूला पूर्वाधार संरचना संरक्षण तथा उपयोगका लागि देहाय बमोजिमको स्थानीय पूर्वाधार संरक्षण तथा उपयोग व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरिएको छ। जस अनुसार सम्बन्धित वडाको अध्यक्ष संयोजक, सम्बन्धित वडाका वडा सदस्यहरू सदस्य, सम्बन्धित पूर्वाधार रहेको संस्था समूह सरोकार वाला संस्था मध्येबाट एकजना महिला सहित वडा अध्यक्षले तोकेका कम्तीमा दुईजना सदस्य, सम्बन्धित वडामा तोकिएको सार्वजनिक कर्मचारी सदस्य र सम्बन्धित वडाको वडा सचिव सदस्य सचिव रहनेछन् भने उक्त योजनाको संरक्षकमा नगर प्रमुख, नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार विकास शाखा प्रमुख, इन्जिनियर र योजना शाखा प्रमुख संरक्षक रहने समेत निर्णय गरिएको छ। यसरी आज आर्थिक वर्ष 83-84 पहिलो कार्यपालिकाको बैठक सम्पन्न भएको छ।
0: कपिलवस्तु नगरपालिका वडा नम्बर 6 सिद्धिपुरमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। सोही ओडाको शिवपुराबाट जगदीशपुर तर्फ जाँदै गरेको लुप र 01003 1561 नम्बरको पल्सर मोटरसाइकल हिजो 4:30 बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ओडाको गोबरीका 25 वर्षीय मुरली यादवको मृत्यु भएको हो। गम्भीर घाइते हुनुभएका यादवलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए। सो मोटरसाइकलमा सवार अर्का 29 वर्षीय प्रतीक जयसवाल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई थप उपचारका लागि भैरहवा पठाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। सो मोटरसाइकलका चालक भने फरार भएको र उनको खोजी कार्य भइरहेको सिंहले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी मितव्ययी र पारदर्शी बनाउन 52 बुँदे मार्गदर्शन जारी गरेको छ। चालू खर्चमा कडाई गर्दै असार महिनामा गोष्ठी सेमिनार तालिम र अन्तर्क्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायमाथि कानूनी कार्यवाही गरिने स्पष्ट पारिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शन प्रदेशका सबै मन्त्रालय आयोग सचिवालय तथा मातहतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शनले वित्तीय उत्तरदायित्व पारदर्शिता मितव्ययिता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको छ। मार्गदर्शन अनुसार चैत्र मसान्तसम्म कार्यान्वयन हुन नसकेको वा खर्च नहुने आयोजना तथा कार्यक्रमको बजेट अनिवार्य रूपमा समर्पण गर्नुपर्नेछ। दोहोरो प्रविष्टि भएका कार्यक्रमहरू रोक्का राखी सम्बन्धित बजेट फिर्ता गर्न पनि निर्देशन दिएको छ। पूर्वाधार निर्माणमा पारदर्शिता कायम गर्न 10 लाख रूपियाँ भन्दा बढ़ी लागत अनुमान भएका सबै निर्माण कार्य सार्वजनिक प्रतिस्पर्धा टेण्डर प्रक्रियाबाट मात्र गराउनुपर्ने व्यवस्था गरिएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि कपिलवस्तु नगरपालिकाभित्र सञ्चालन हुने विभिन्न विकास शिक्षा कृषि स्वास्थ्य तथा सामाजिक कार्यक्रमका लागि कुल 1,25,50,000 रूपियाँ विनियोजन गरेको छ। विनियोजित बजेट अनुसार बाल विवाह न्यूनीकरण सम्बन्धी प्रदेशव्यापी अभियान सञ्चालनका लागि 10 लाख सामुदायिक विद्युत वितरक संस्था निगली हवाका लागि 15 लाख गौतम बुद्ध माध्यमिक विद्यालयका लागि 15 लाख भोजपुरी तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयका लागि 15 लाख तथा बुद्ध पद्म माध्यमिक विद्यालय कदुरो ब्लक बिछ्याउने कार्यका लागि 10 लाख रूपियाँ छुट्याइएको छ। यस्तै महादेव आधारभूत विद्यालय दलदलाहमा माटो पटान तथा इन्टरलक बिछ्याउन 10 लाख यशोधारा माध्यमिक विद्यालयका लागि 10 लाख रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा ब्लक बिछ्याउन 10 लाख विनियोजन गरिएको छ। कृषि तथा सहकारी क्षेत्र अन्तर्गत साना किसान कृषि सहकारी संस्था लिमिटेड निगली हवाको भवन निर्माणका लागि 20 लाख आप्रवासी स्रोत केन्द्रको सामी कार्यक्रम अन्तर्गत परामर्शकर्ताको करार सेवा शुल्कका लागि 5,50,000 सरकारी परिवर्तन कार्यक्रमका लागि 5 लाख तथा मुस्लिम समुदायमा प्रजनन स्वास्थ्य तथा पाठ्यक्रम सम्बन्धी शिविर सञ्चालनका लागि 5 लाख रूपियाँ विनियोजन गरिएको छ। यसैबीच लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण मार्फत देशभर प्रदेशभर कुल 3,55,52,00,000 विनियोजन गरेको जनाएको छ। वर्षायाम शुरू भएसँगै कपिलवस्तुमा सर्पदंशका

0: पुस्ता जी लगायत जिल्लाहरूबाट अन्त्येष्टिका लाउने आउने गरेको स्थानीय रामलाल विकले जानकारी दिनुभयो। गुल्मीमा स्क्रब टाइफस संक्रमित एक 32 वर्षीय महिलाको मृत्यु भएको छ। जिल्लाको धुरकोट गाउँपालिका चार जैसी थोकी सीता पोखरेलको मृत्यु भएको हो। गत साम 14 गते गुल्मी अस्पतालमा उपचार गराउन आउनुभएकी पोखरेललाई किराले टोकेको थियो, जसबाट स्क्रब टाइफस भएको पुष्टि भएको छ। तर कुनै गम्भीर लक्षण र जटिलता नदेखिएपछि सामान्य उपचारपछि डिस्चार्ज गरिएको थियो। पुनः 15 सालमा उपचारमा आए पनि अवस्था सामान्य भएपछि औषधि मात्रै चलाइएको थियो। त्यसपछि बिरामी पोखरेललाई लिएर श्रीमान ध्रुव पोखरेल घर लाग्नु भएको थियो। पूर्ण रूपमा निको नहुँदै घर लाग्नु भएकी सीता साउन 18 गते बिहान घरमै बेहोस हुनु भएको थियो। बेहोस हुनुभएको उहाँलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले हिजो सूची सार्वजनिक गरी निशुल्क सह्य सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। प्रत्येक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। मन्त्रालयले सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निशुल्क उपचार सम्बन्धी जानकारी लिन, समस्या भए गुनासो गर्न तथा सेवा प्राप्तिमा समन्वय गर्न आग्रह गरेको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने, मन्त्री खत्रीको फराई, सेवा विस्तारका लागि दीर्घकालीन योजना ल्याइने प्रतिबद्धता। बाणगंगाको पहिलो कार्यपालिका बैठक, वार्षिक समीक्षा र पूर्वाधार संरक्षण समिति गठन गर्ने निर्णय। कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते। असारमा गोष्ठी सेमिनार गर्न रोक, बजेट तथा कार्यक्रम कार्यान्वयनलाई पारदर्शी बनाउन 52 बुधे मार्गदर्शन जारी। लुम्बिनी प्रदेश सरकारद्वारा कपिलवस्तु नगरपालिकालाई 1,25,50,000 बजेट विनियोजन, बाल विवाह न्यूनीकरणदेखि विद्यालय पूर्वाधार समावेश। र गुल्मीको रिणीमा 2.5 करोड़को लागतमा घाट निर्माण, मलामीका लागि विश्राम स्थल सहित सुविधा विस्तार। अवस्था एफएम ब्याण्डको 99.2 समेकारसँगै वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने अनिसलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाढदिङ्गा 7 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको

0: पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठा गुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल पाटगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु, एड्रेस बैंक नजिकै।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
3: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली, फोन 076-550-200।
5: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: हार्दिक निमन्त्रणा, उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि 1 दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान 20 हिमालय रिसोर्ट, बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिल वस्तु।
9: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
10: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त, आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
9: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
11: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
12: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
9: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
11: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
9: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443, 98026225243 र 98013514417।
4: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
13: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
4: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
13: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430,
4: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
13: सरिता थारू 98679-0612 तथा प्रसार समिति।
4: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
14: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
4: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 98664-37030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
15: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
16: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा, कपिल वस्तु।
17: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
16: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98570-56249 र 98075-18346।

0: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ, अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।

0: आयोस।
1: सुन्नु न
2: भन भन
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा
2: 98174 52 311।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु?

0: अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
0: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक विराट कणे।

0: यति गरेपछि त भेट हुन्छ कि?
1: भगवानी भेट्न आएनन् भने त माया मार्दे भयो।
0: मनले काम आन्दो रहेछ त नि, परास्त गरे गम गरे।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगाङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9890795826 र 9870782790।
5: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
6: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त, आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
5: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
2: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्, बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भार्गमका एक बैरिया कपिल वस्तु।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243, 9806225243 र 9813517।

0: शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजे देखि साँझ 6 बजे सम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: सुरक्षित जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
4: यति बेला बिहानको 9 बज्यो।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। करदाता प्रोत्साहन

उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस प्रतियोगिताको उपाधि फिलिपिन्सकी अलेक्जान्ड्रालाई। नेपाल खबरमा अब पूरा खबर। करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या 11 लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार हिजोसम्ममा यस्तो उपभोक्ता कारोबार संख्या 10,82,622 पुगेको छ। यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट अपलोड गरिएको बिल संख्या समेत समावेश छन्। उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बीजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ़ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन 1 गतेदेखि साउन 15

0: प्राप्त बिल पेश गरिएको संख्या 3427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले पहिलो 15 दिन साउन 1 देखि 15 गतेसम्म 15 जनालाई दैनिक 1-1 लाख र एकजनालाई बम्परमा 10 लाख पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दैछ। पहिलो प्रोत्साहन कार्यक्रम साउन 16 गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ। यस कार्यक्रम अन्तर्गत 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरीद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गिग्रान बहाव, बाढ़ी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सन्दर्भमा देशभरका सेवा प्रदायक, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सीधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कड़ाई गरेको छ। मन्त्रालयले यसअघि नै निशुल्क शैय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल संचालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शैय्याको विवरण नियमित अध्यावधि गर्नुपर्ने व्यवस्था समेत लागू गरिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब 5 घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा र भत्सना गरेका छन्। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको छापामा

0: प्रहरीकै विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अपुष्ट सूचनाको भरमा उद्योगी व्यवसायलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको उल्लेख छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हतोत्साही हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहारबीच तादम्य नभएको उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ। उद्योग वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकार्य पारदर्शिता कानूनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढ़ाउने नीति अवलम्बन गर्न व्यवसायले सरकारसँग अनुरोध पनि गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डाक्टर राम प्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इपानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास विस्तार तथा निजी क्षेत्रका लागि लगानीमय वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो। भेटमा इपानका अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। इपानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच, ओपन स्पेस कार्यान्वयन, निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायत विशेष समावेश छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंक योग्य विद्युत खरिद बिक्री सम्झौता पीपीए को नमूना तयार गर्नुपर्ने, विवाद समाधान संयन्त्र स्थापना गर्ने तथा आयोगबाट हुने स्वीकृति र अनुमोदन प्रक्रियालाई सरल पारदर्शी बनाउने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेको छ। आयोगका अध्यक्ष डाक्टर धितालले निजी क्षेत्र विद्युत क्षेत्रको विकासको मुख्य साझेदार रहेको उल्लेख गर्दै आयोगले निजी क्षेत्रसँग सहकार्य, संवाद र समन्वयलाई प्राथमिक मा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्ता दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्ता वितरण भइरहेको छ। निस्ता प्राप्त गरेका निवेदकको पहिचान प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्ता दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर कानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। अब विदेशको खबर। बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान दिएको छ। यसले विपन्न परिवारमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 अगस्तको शुरूसम्मको झण्डै 5 महिनामा दादुरा प्रभावित 844 बालबालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिस सेन्ट समाजको महासंघ आईएफआरसी र बंगलादेश रिड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण दिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खाना उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरीब समुदायका रहेको र उनीहरू औपचारिक काममा निर्भर रहेको पाइएको छ। धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नु परेको कारण जागिर गुमाएको समेत बताएका छन्। दादुरा अत्यन्त संक्रामक रोग हो जुन खोकी र हाच्छिउ मार्फत फैलन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बाल बालिकामा सबैभन्दा बढ़ी देखिने गरेको छ। अब खेल खबर। फिलिपिन्सकी अलेक्जान्ड्रा एलाले मुबडाला डीसी ओपन टेनिस प्रतियोगिताको महिला एकल उपाधि जित्दै इतिहास रचेकी छन्। उनले अमेरिकाको वाशिङटन डीसीमा सम्पन्न प्रतियोगिताको फाइनलमा शीर्ष वरियताकी जेसिका पेगुलालाई 4-6, 6-4, 6-0 पराजित गर्दै डब्ल्यूटीए टूर स्तरको एकल उपाधि जित्ने पहिलो फिलिपिनो खेलाड़ी बनेकी हुन्। वर्षाका कारण दुई दिनसम्म लम्बिएको फाइनल आइतबार रोकिएपछि हिजो पुनः शुरू गरिएको थियो। पहिलो सेट गुमाएकी 21 वर्षीय एलाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितिन्। आक्रामक वेस्ट लाइन र प्रभावकारी सर्भको मद्दतमा उनले जीवनको पहिलो डब्ल्यूटीए उपाधि जितिन्। सन् 2019 डीसी ओपन विजेता पेगुलाले एलाको प्रदर्शनको खुलेर प्रशंसा गरिन्। उनले ट्रफी वितरण समारोहमा एलालाई बधाई दिँदै उनको उल्लेखनीय प्रगतिको प्रशंसा गरिन्। यसैबीच पुरूषतर्फको फाइनलमा अमेरिकी टेलर फ्रिटर्जले स्पेनका 19 वर्षीय राफायल जोदारलाई हराउँदै करियरको 11 एटीपी उपाधि जितेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बाल बालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस उपाधिको उपाधि फिलिपिन्सको अलेक्जान्ड्रालाई।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हार जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यातिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
2: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ
3: बोलबम धाममा गई सातौ भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्
2: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ
3: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 9841-22430
2: कोषाध्यक्ष तुलसी थापा मोबाइल 9788-35013
3: सरिता थारो 9869-0562 तथा प्रचार प्रसार समिति
2: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्
4: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ
2: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 9864-37030 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय
5: खुशीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
6: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै
7: हे भगवान यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो कति झन्झट भएको कला बोलाउने होला
8: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
9: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
8: सम्पर्क अनुप किसान सेनेटरी, बाढगंगा एक, मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
9: सम्पर्क नम्बर 9814449450 र 9836173।

0: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरे छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला, 100 रुपियाँमै विशेषज्ञ टिकट।
1: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।

0: कि जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
2: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
1: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
3: जेनुइन नै ठिक छ जेनुइन नै ठिक छ
4: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
1: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भाडगङ्गा एक बैरिया कपिल वस्तु
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443 98026523 र 98013514417
5: हार्दिक निमन्त्रणा उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस्तो महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार समय बिहान 11 बजे स्थान पीस हिमालय रिसोर्ट बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु सिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण उद्योग व्यापार संघ कपिल वस्तु
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
7: यति बेला बिहानको 10 बज्यो

0: 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575551138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कडे।
6: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
6: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-2430,
6: कोषाध्यक्ष तुलसी थापा, मोबाइल 97688-3513,
2: सरिता थारो 98679-0612 तथा प्रचार प्रसार समिति।
6: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
7: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
6: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 98664-3730, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
8: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
9: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
8: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
9: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कचाकुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।

0: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि।
3: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9890795826 र 9847

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90 00 95 98 65 56 0 95 र 98 174 52 311
2: युनाइटेड अस्पताल बारगङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाझोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
2: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
3: युनाइटेड अस्पताल बाडगङ्गा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
6: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
7: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाडगङ्गा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैङ्क नजिकै

0: सम्झना विवाहको खुसी त्यसको उल्लास अनि मायाको चिनो
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बाढगंगा दुई पिपरा कपिल वस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा दुई पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 9857056249 र 9875718346। चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
0: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा चार जितपुर कपिल वस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।

0: प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: यति बेला बिहानको 11 बज्यो।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट स्टिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, संचालक गिरिराज कणे।
7: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
8: हेर न भतिजी, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
9: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
10: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्क

0: विषर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
1: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार
0: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श
1: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिन्द चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98473664666 र 98214152191
0: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छाल सूत्रविधिद्वारा 22 फिस्टुला र

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
2: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रवण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
4: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
5: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
6: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: होइन ए दाइ कता हो लखर लखर बाइक डोराउँदै
1: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
0: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
2: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
3: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
0: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भारगंगा एक बैरिया कपिल वस्तु
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502043 9806225243 र 9813514417
4: त्यो लामो घाँसको झारतिर नजाऊ है
5: आया मरे नि बाबा आया
4: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
6: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपर्यो
5: ल मलाई त सापले टोक्यो नि मर्ने भयो म
4: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
6: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
4: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
6: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
7: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: Adiós.
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004
3: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ
4: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्
3: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ
4: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 430
3: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013
4: सरिता थारो 98 6 79 056 12 तथा प्रचार प्रसार समिति
3: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्
5: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ
3: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 030 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा श्री FE550D।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आयल निगमले पर्याप्त मात्रामा ग्याँस आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारवाही हुने। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू, दिगो सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य। युगाण्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण, सैनिक साहस र कर्तव्य निष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत। र अमेरिकाका रेड्डी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरी सिलिण्डर बजार पठाउन थालेको दुई हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास साट्न मात्रै हप्तौंसम्म कुर्नु परेको उपभोक्ताको गुनासो छ। कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन्। दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन्। आयल निगमको टेको कार्यालय तथा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो, अरू डिलर र विक्रेताको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत छ। यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। आज काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यसै गरी ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, बाँके, संखुवासभा, सोलुखुम्बु, उदयपुर, जाजरकोट, रूकुम पूर्व, रूकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले यो नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको हो। यो नीतिले एकातिपरि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा पनि

0: व सुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क, रेल, जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। सरकारले बदलिदो प्रविधि, बढ़दो शहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै करिब 25 वर्षपछि यातायात नीतिलाई परिमार्जन गरी नयाँ कार्यान्वयनमा ल्याइएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सड़क सुरक्षामा अभिवृद्धि, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड़ दिएको जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव घट्यो, कान्तिपुर सेभिङ र पशुपति सहकारीका 341 जना बचतकर्ताको रकम फिर्ता लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। हिजो घटबढ़ नभएको सुनको भाव आज तोलामा सामान्य घटेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रति तोला 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो घटबढ़ नभएको सुनको भाव आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाव प्रति तोला 2,84,000 रूपियाँ थियो। यसैगरी चाँदीको भाव तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाव आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रति तोला 4,350 रूपियाँमा कारोबार भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 7 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन 1 देखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुल गरेको जानकारी दिएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। अब विदेशको खबर। युगाण्डाको सेनाले सन् 1976 एन्टेबे विमानस्थलबाट गरिएको ऐतिहासिक बन्दक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमाण्डो तथा इजरायलका प्रधानमन्त्री

0: बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्णेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ। यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। युगण्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरुगावाले एनटेभे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गर्नुभएको हो। केनेरुगावा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिनुहुन्छ। स्मारक अनावरणपछि केनेरुगावाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस, निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताउनुभयो। हाल युगण्डा र इजरायल बीच मैत्रीपूर्ण सम्बन्ध छ। राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई राष्ट्र अवधारणालाई समर्थन गर्दै आउनु भएको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अमेरिकाका बोडुगुम अखिलेश रेड्डीलाई 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध लगाएको छ। आईसीसीको स्वतन्त्र भ्रष्टाचार विरोधी न्यायाधिकरणले सन् 2025-26 अबुधाबी T10 प्रतियोगिताका क्रममा म्याच फिक्सिङको प्रयास गरेको, अर्का खेलाड़ीलाई त्यसमा संलग्न गराउन खोजेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट सम्बन्धित सन्देश र डेटा मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको ठहर गर्दै प्रतिबन्ध लगाएको हो। यसअघि अनुसन्धान जारी रहेको बेला सन् 2025 नोभेम्बर 21 अस्थायी निलम्बनमा रहेका 26 वर्षीय रेड्डीको 8 वर्षे प्रतिबन्ध त्यही मितिदेखि लागू हुने आईसीसीले जनाएको छ। रेड्डीले सन् 2025 अप्रेलमा अमेरिकाबाट T20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कार्यवाही हुने। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना। 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू, दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य। युगण्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण, सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत। र अमेरिकाका रेड्डी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-571-713। संचालक गिरिराज कणेल।

0: Ayos.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
4: युनाइटेड अस्पताल बाढगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
6: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
4: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली, बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ। जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली, फोन 076-550-200।
10: हे भगवान, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
11: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुफिसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
11: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा एक, मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144950750 र 98376193।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9855-52004
2: सुन्नु न
3: भन न भन
2: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
3: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
3: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
2: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
3: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षी कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 9825-90095 9875-56095 र 9174-52311

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ रिलायबल लाइफ सधैं भरिलाई
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 4 30
1: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 0 13
2: सरिता थारो 98 6 79 0 56 12 तथा प्रचार प्रसार समिति
1: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 0 30 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
4: हार्दिक निमन्त्रणा उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान पीस हिमालय रिसोर्ट बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिल वस्तु।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
7: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै।
8: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
9: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
10: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेशनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
9: 24 घण्टा सेवा उपलब्ध छ।
10: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
9: विस्तृत जानकारीको लागि युनाइटेड नेशनल हस्पिटल प्रणाली फोन 076550200।
11: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
12: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
11: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
13: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
12: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कहे।
14: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
15: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
14: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
15: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
15: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
14: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
15: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
14: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
15: हिस्टो, साइटो, बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
14: फिजियोथेरापी विशेषज्ञ सेवा,
15: आईसीयू, एनआईसीयू, डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
15: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
14: शिशु तथा बाल रोग विशेषज्ञ।

0: अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली। फोन 071-531-641 र 535-641।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
4: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
4: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-6662 र 98214-15291।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
6: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
7: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
8: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
7: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
5: प्रोप्राइटर नोने थारू।
8: सम्पर्क नम्बर 98144-49750 र 98-73-31-393।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, त्यसको उल्लास अनि मायाको चिनो।
2: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
3: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
2: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875783646। चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बारगंगा 4 जितपुर, कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 9857031569। अर्जुन खाती। सम्पर्क नम्बर 9857078403।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, सिरे रङ बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
3: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200।
5: नमस्कार, तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाज सँगै हुनुहुन्छ। यो समय हो पप गीत संगीतको। तपाईँ यति बेला पप गीत संगीतहरू

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लायर्स, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहबको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदै छ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824152191।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरू पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरिने धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 430,
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013,
1: सरिता थारो 98 6 79 056 12 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 30, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: दाई ढुकाउनुहोस्, यस्तो बेला त अनु किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनु किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144 49 450 र 98 77 31 393।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगङ्गा 2 पिपरा, कपिल वस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगङ्गा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98 570 56 249 र 98 075 18 346।
6: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

निमन्त्रणा उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा उद्योगी तथा व्यवसायीहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान 30 हिमालय रिसोर्ट, बाणगंगा नगरपालिका 4 ठाकुरापुर, कपिलवस्तु। यो स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइतेहरूका एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, 3 स्वतन्त्र सदस्य मध्ये एकजना महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ग्यास संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्धमा मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको भनाई। र इंग्ल्याण्डका मिडफिल्डर एन्डरसन चेल्सीमा आबद्ध। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको कप्तानगंजमा गएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइतेहरूका एक युवकको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार देवानगंज 3 घाइते 22 वर्षीय रविन्द्र मेहताको तिर्वी शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो। यो सँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ भने सिराहामा ज्यान गुमाएका एकजना सहित 4 भएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंज युवाहरूको समूह बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि देवानगंज 4 25 वर्षीय ओम प्रकाश मेहता र देवानगंज 3 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। अरू घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर नजिक सुनकोशी नदीमा हराइरहेका 3 यात्रु र कारको खोजी कार्य आज पनि भइरहेको छ। हिजो बिहान बागमती प्रदेश 08001/0144 नम्बरको बसले ठक्कर दिँदा सड़कमा रोकिरहेको कार नदीमा खसेर कार र त्यसमा रहेका यात्रु हराएका हुन्। कारमा रहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका 1 एस्कावेटर चालक गणेश थापा र 3 पाटन गाउँपालिका 9 एस्कावेटरका सहचालक सुजन मगर कारसहित हराइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको खुरकोटबाट खटिएको गोताखोरसहितको टोली नेपाल प्रहरी र स्थानीय बासिन्दाले डुंगाको प्रयोग गरी खोजी गरिरहेका छन्। सुनकोशी नदी धमिलो र पानीको बहाव उच्च रहेकोले खोजी कार्य चुनौतीपूर्ण भइरहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो। सड़कमा रोकिराखेको कारलाई बस चालकको लापरवाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कार्यवाही गर्न पीड़ित पक्षको माग रहेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो। नेपाल आयल निगमले खाना पकाउने ग्यास पर्याप्त आयात र मजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। उपभोक्ता रित्तो सिलिण्डर बोकेर घाम पानी नभनी लाइन लाग्न बाध्य छन्। निगमले उपभोक्तालाई ग्यास अनावश्यक संचय नगर्न आग्रह गरिरहेको छ, तर डिपो संचालकले भने उद्योगबाट ग्यास नै नआएको बताउँछन्। सरकारले भरि सिलिण्डर बजारमा पठाउन थालेपछि काठमाण्डु उपत्यकासहित देशभर खाना पकाउने ग्यासको चर्को अभाव भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको जनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पोखरामा रहेका विक्रेतालाई ग्यास संचित गरेर नराख्न सचेत गराएको बताउनुभयो। पोखरामा ग्यास आपूर्ति गर्ने 19 कम्पनीलाई ग्यास आपूर्ति र बिक्री वितरणलाई सहज बनाउन आग्रह गरिएको उहाँको भनाई छ। ग्यास उद्योग तथा विक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अध्यावधिक गर्न भनिएको छ। यसैबीच खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता
निकायकर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका हुन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले घरमा ग्यास स्टक भए घाम पानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भरि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप परेको उहाँको तर्क छ। यसअघि मासिक 46-47 हजार मेट्रिक टनको हाराहारनेमा उहाँको जोड़ छ। यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण

0: पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा एकदेखि डेढ़ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभयो। दुवाड़ीका अनुसार काठमाण्ड उपत्यका सहित विभिन्न 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-94-333-493-555
0: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 गते संखुवासभाको खाँदवारी नगरपालिका 1 की 33 वर्षीय पर्वा ढुंगानाले नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशको आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी प्रसूति गृह थापाथली काठमाण्डुमा ल्याइएको छ। ढुंगानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमय शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार शुरू भएको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। अब विदेशको खबर ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकामा 25 राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाइएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत चीन र युरोपेली संघ लगायत विभिन्न सामेल छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुस देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ। वहाँले जबरजस्ती श्रम मार्फत उत्पादित सामानहरू अमेरिका भित्राउने देशहरू विरूद्ध उपायहरू अपनाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। अब खेल खबर इंग्ल्याण्डका मिडफिल्डर जोर्डन एण्डरसन 2 वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन्। ब्रेन्टफोर्डसँगको सम्झौता आपसी सहमतिमा अन्त्य भएपछि 36 वर्षीय एण्डरसन चेल्सी पुगेका हुन्। एण्डरसनको कप्तानीमा लिभरपूलले प्रिमियर लीग यूईएफए च्याम्पियन्स लीग एफए कप 2 लीग कप यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको

0: आदि जितेको थियो। सन् 2023 हेन्डरसन साउदी अरेबियाको अल इत्तिफाक पुगेका थिए। त्यसको एक वर्षपछि उनी नेदरल्याण्डसको आयाक्स हुँदै गएको सिजन ब्रेन्टफोर्डबाट फेरि प्रिमियर लीगमा फर्किएका थिए। उनले सन् 2025-26 सिजनमा ब्रेन्टफोर्डमा 32 खेल खेलेका थिए। उनले इंग्ल्याण्डका लागि 91 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चेल्सीका नयाँ प्रशिक्षक जावी अलोन्सोको नेतृत्वमा हेन्डरसन क्लबमा भित्रने 10 खेलाड़ी हुन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, 3 स्वतन्त्र सदस्य मध्ये एकजना महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ज्ञान संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत भएको भनाई। र इंग्ल्याण्डका मिडफिल्डर हेन्डरसन चेल्सीमा आबद्ध।
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 75 52 004।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12909।
2: आमा, राति छ, कता जान लाग्नु भयो नि?
3: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
2: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
3: किन नि सानो लट्ठी र टर्च लाइट?
2: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
3: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
2: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: युनाइटेड अस्पताल बाढगंगा सार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
8: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
9: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिला को नियमित जांच डेलीवरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्या को उपचार बाजोपन पाठ्यघर को क्यान्सर को जाँच तथा परामर्श
10: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
0: अन्य ओपीडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजे देखि साँझ 6 बजे सम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
1: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तु संपर्क 076-550-200 मोबाइल नंबर 98-570-55-138
10: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टर को सलाह लिनुहोस् युनाइटेड अस्पताल मै

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बाढगंज नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
5: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
6: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
5: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
6: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 9841722430,
5: कोषाध्यक्ष तुलसी थापा, मोबाइल 9788335013,
6: सरिता थारो 9879076512 तथा प्रसार समिति।
5: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
7: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
5: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 9864637303, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
8: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
9: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
10: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्। तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
10: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोकोला, अपच, कब्जियत, आइगेस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
11: सुन्नु न,
12: भन न भन,
11: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
12: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि,
11: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि,
12: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है, त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी,
11: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा,
12: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ, दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्, शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रुफ राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 9825090095, 9875056095 र 9174523111।

0: गुप्ता नर्सरी ड्राई होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: आयो।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो किन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9857052004
2: हे भगवान यो टोयलेट भरेर पानी पनि माथि आउनलाइसक्यो कति झन्झट भएको कला बोलाउने होला
3: ढुकाउनुहोस् यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
4: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ
5: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
3: सम्पर्क अनुप किसान सेनेटरी बारगङ्गा 1 मन्द्रेली टोल बठनपुर कपिल वस्तु
5: प्रोप्राइटर नोने थारू
4: सम्पर्क नम्बर 9814449750 र 9873133
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
7: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तिजको उल्लास अनि मायाको चिनो
8: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगङ्गा 2 पिपरा कपिल वस्तु
9: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
8: जय सुब्बा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगङ्गा 2 पिपरा कपिल वस्तु सम्पर्क नम्बर 9857056249 र 9875718346
5: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल
7: पुराना सुनचाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
10: लुम्बिनी खाती सुनचाँदी पसल बारङ्गा 4 जितपुर कपिल वस्तु
7: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 9557031569 अर्जुन खाती सम्पर्क नम्बर 9557078403

0: आयो।
1: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: तपाईँ सुन्दै हुनुहुन्छ कानतिर विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: यो युनाइटेड हस्पिटल यही नै भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200
3: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है
4: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारगुङ नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र स्वाहा
4: लौ लौ त्यसो भने जाम त न्यू अर्घाची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त
5: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैङ्कको अगाडि
7: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98079-85826 र 98470-82790

0: ऊ त्यो पल्लो घरको दाइलाई मोटरसाइकल लिएर आउनु भन त।
1: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु। पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
0: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
1: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
2: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

बाबु मैले 25 वर्ष साउदीमा दुःख गरेर आए, बाबुलाई पनि चाँजो बाँझो मिलाइदिएको छु, राम्रै जानु, दुःख गर्नु, मेहनत गर्नु है।

हे नेपाल आमा, तिम्रो मुहार फेर्न विश्वभरिका तिम्रा सन्तानहरू आफ्नो बौद्धिक र भौतिक श्रम पसिनाले आर्जेको अपार ऊर्जा, ज्ञान, सीप, समृद्धि र अनुभव पावन भूमिको सेवामा अर्पेर तिमीलाई हामी संसारकै राम्री बनाउनेछौ। तराई, पहाड़, हिमाल, जय जय नेपाल।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
2: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
3: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
2: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
3: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98-471-2430,
2: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97-688-35-013,
3: सरिता थारो 98-679-0612 तथा प्रचार प्रसार समिति।
2: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
1: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यसको कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
2: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98-664-37-30, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
4: कता हो काका लहर लहर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर
6: कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू।
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
7: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
8: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
7: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
9: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
10: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
7: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
9: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
7: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया कपिल वस्तु।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-54-417।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर विक नायरी मोबाइल 98215 90 00 95 98 75 56 095 र 98 174 52 311
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ

0: ए अभिषेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा। आया
0: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
1: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भए म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
0: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो काफीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
4: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो। राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी
4: र भविष्यमा इंग्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन्। प्रतिपक्षी दल कांग्रेसका सांसद निष्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। उहाँले यो घटनाको बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कार्यवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। त्यस्तै एमालेका सांसद गुरूप्रसाद बरालले यस्ता घटना पुनः दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो। नेकपाका सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबै पक्ष मिलेर रोकथाम गर्नु निकै सराहनीय भएको भन्दै यो घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। उहाँले पीड़ित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै घटनाप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै नवलपरासीको सुस्तामा भएको भूमि समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उहाँले समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले पनि सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै आउँदा दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद डाक्टर अमरेश कुमार सिंहले सुनसरी सहितका क्षेत्रमा केही दिन अघि भएको घटना समाधानमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको छ। उहाँले तराई मधेसमा हुने आन्दोलन घटना र विवादमा सधैँ गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताउनु भएको छ।
4: यसैबीच सुनसरीको कप्तानगंजमा भएको गएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइते अर्का एक युवाको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दिवानगंज 3 का घाइते 22 वर्षका रविन्द्र कुमार मेहताको त्रिवेशी सेन अस्पताल महाराजगंजमा उपचार क्रममा आज बिहान ज्यान गएको हो। यसैसँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 जना पुगेको छ भने सिराहामा ज्यान गुमाएका 1 जना सहित 4 जना पुगेको छ। सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा युवाहरूको समूह बीच झडप हुँदा प्रहरले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि दिवानगंज 4 का 25 वर्षीय ओमप्रकाश मेहता र दिवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गइसकेको थियो। अरू घाइतेहरूको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। गृह मन्त्रालयले घटना छानबिनका लागि सहसचिव पुष्पराज साईको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरेको थियो। यो समितिले गोल बजारमा पुगेर अध्ययन थालेको छ। यस्तै आज ज्यान गुमाएका रविन्द्र कुमारका परिवारले पनि पूर्व सहमति अनुसार नै सरकारको तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आफन्तले सब बुझ्न नमानेपछि प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले अपील मार्फत सरकारले पूर्व सहमति अनुसार नै राहत र सहायता उपलब्ध गराउने बताउनु भएको छ। साथै प्रशासनले संयमता अपनाउन पनि सबै पक्षलाई आग्रह गरेको छ।
3: खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका छन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिर सिन्हाले घरमा ग्यास स्टक भए घाम पानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। ले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। त्यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भोलि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप बढ़ेको उहाँको तर्क छ। यसअघि मासिक 46,000 मेट्रिक टनको हारिमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60,000 मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा एकदेखि डेढ़ महिनासम्मको लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभएको छ। सचिव दुवाड़ीका अनुसार काठमाण्ड उपत्यका सहित 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। यसैबीच समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। समितिको आज बसेको बैठकमा उहाँले एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न देशभर रहेका झण्डै 1,75,00,000 ग्यास सिलिण्डरको म्यापिङ गर्न निर्देशन दिनुभएको हो। सभापति अन्सारीले 17 दिन अघि नै सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो। समितिको गतिसँग तालमेल गर्न नसक्ने हो भने जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई उहाँले चेतावनी समेत दिनुभएको छ।
4: लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि छलफल भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा अहिले ग्यास अभाव हुनुको कारण विश्लेषण सहित समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग ग्यास उद्योगी तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो। आउँदो मुख्य चाड़ पर्व दशैं तिहारमा हुने उच्च मागले ध्यानमा राखेर अबका 3 महिनासम्म हरेक महिना 50,000 मेट्रिक टनभन्दा धेरै आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ।
3: नेपाल राष्ट्र बैंक ऐन 2058
4: मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा अहिले ग्यास अभाव हुनुको कारण विश्लेषण सहित समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग ग्यास उद्योगी तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरे।

0: रचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा दशमा केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति सात सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा दुईजना डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने तीनजना स्वतन्त्र संचालक मध्ये कम्तीमा एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो।
1: नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्गमेले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग सात दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै वहाँले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङ्गमेले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न माग गर्नुभयो। यस्तै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले पहिचान भइसकेका 12 लाख भन्दा धेरै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल लाल पूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो। अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नु केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण मुद्दा पनि भएको बताउनुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई एकैसाथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै अर्यालले बाँकी रहेकाहरूको पहिचानको कामलाई पनि तत्काल अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
0: सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आज भेट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनैतिक विषयमा छलफल गरेका छन्। आज सिंहदरबारमा भएको सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या र सरकारका गतिविधिबारे कुराकानी भएको हो। विशेष गरी गेटाको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र संचालनमा ल्याई देशकै शैक्षिक हब बनाउनु पर्नेमा सांसदहरूले जोड़ दिएका छन्। सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सड़क दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सड़क लगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले सांसदहरूलाई सदनमा संयमित भएर प्रस्तुत हुन र प्रतिपक्षले उठाएका विषयको जिम्मेवारीपूर्वक जवाब दिन पनि आग्रह गर्नुभएको छ। सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीलाई सदनमा नियमित उपस्थित भई सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्न आग्रह गरिएको जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। एन्टी स्नेक भेनमको अभाव र आपूर्ति व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा
3: सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण।

0: टीएमसी कैंसर इंस्टीट्यूट।
1: फोन 056-494-333 493-555।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण, कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न नेपाल आयल निगमलाई, ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न आयल निगमलाई सुझाव, सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन, अबको 3 महीना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै ग्यास आयात गर्ने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी प्रसंग। देशभर सर्पदंश उपचारका लागि अति आवश्यक मानिएको एन्टी स्नेक भेनमको अभाव भएको छ। अस्पताल र सर्पदंश केन्द्रमा एन्टी स्नेक भेनम नहुँदा प्रभावित टाढा टाढा धाउनुपर्ने अवस्था सृजना भएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले अहिले 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजात रहेको जानकारी दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले देशभर केन्द्रीय स्टोरमा 138, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा 444 र स्वास्थ्य कार्यालयमा 222, सर्पदंश उपचार केन्द्रमा 465 गरी जम्मा 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजात रहेको बताउनुभयो। यो उपलब्ध भाइल एन्टी स्नेक भेनमबाट 850 सर्पदंश बिरामीको उपचार गर्न सकिने प्राविधिक अनुमान छ। सर्पदंश अर्थात सर्पले टोकेमा सकेसम्म छिटो उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउनु पर्ने हुन्छ। आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा रेबिज संक्रमणको विषयमा पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद लेखचङ थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेबिज संक्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग आग्रह गर्नुभयो।
2: मनसून र गर्मीको यो बेला सर्पदंशका घटना बढ़ने गरेका छन्। तर पछिल्लो समय सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने औषधि एन्टी स्नेक भेनमको अभाव छ। औषधि अभावले सर्पदंशका बिरामीको उपचारमा कठिनाई हुने गरेको छ। सर्पदंशका बिरामीलाई चाहिने एन्टी स्नेक भेनम, कुकुरको टोकाएपछि लगाउनुपर्ने रेबिज विरूद्धको औषधि लगायतको अभाव देखिएको छ। यसै विषयमा साथी कृष्ण शर्माले पटक पटक अत्यावश्यक औषधिको अभाव हुनुको मुख्य कारण के हो भनेर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
4: अहिले हामीसँग सर्पदंशको उपचारको लागि सबै संस्थामा उत्तिकै मात्रामा सर्पदंशको प्रतिविध रहेको अवस्था छैन, तर कुनै ठाउँमा अलिकति बढ़ी भएको, कुनै ठाउँमा कम छ भने त्यो बढ़ी भएको ठाउँबाट त्यसरी व्यवस्थापन गरेका छौं भने चाँडै नै हामीले खरिद गरेको एएसपीएस आज भने अगस्तको 4 तारिक भयो, 9 तारिकसम्ममा काठमाडौँमा आइपुग्ने भन्ने छ। खरिद भइसकेका छ, सबै कुरा छ। हामीले 10-11 तारिकसम्म सबै संस्थाहरूमा पठाउन सक्छौ र
5: यस अघि पनि जस्तो क्यान्सरको औषधिको पनि त्यस्तै अभाव थियो, रेबिस विरूद्धको खोपको अभाव पनि खट्कियो, अहिले एन्टी स्नेकको स्थिति पनि त्यस्तै बन्यो। यसको पछाडिका कारणहरू हामीले पूर्व तयारी नगर्नु नै हो कि खासमा के हो त?
4: होइन, त्यो सबैको आफआफ्नो फरक फरक कारण छ। एउटै कारणले त्यस्तो भएको भन्ने पनि छैन, अर्को चाहिँ अभाव नभइकन पनि अभाव भएको हल्ला खल्ला हुने खालको चाहिँ हामीले देखेका छौँ कतिपय विषय वस्तुहरूमा। जस्तो रेबिजको भ्याक्सिनको सन्दर्भमा, रेबिजको भ्याक्सिन हामीसँग थियो नभएको होइन, तर अभाव भनेर धेरै आयो कुराहरू। पछिल्लो समय हामीले खरिद गरेर ठूलो मात्रामा रेबिजको व्यवस्थापन पनि गरेका छौँ, अहिले त्यसमा समस्या रहेको कुरा भएन। क्यान्सरको विषयको अर्कै विषय भयो, त्यो हाम्रो बसभन्दा बाहिर रहेको विषयवस्तु भयो, खरिद गर्दा पनि नपाउने विषयहरू रह्यो, बजार मूल्य अन्तर्राष्ट्रिय रूपमा परेको प्रभावले परेको विषय भयो भने सर्पदंशको उपचारको हकमा हामीले पटक पटक टेन्डर गर्दाखेरि पनि आवेदन गर्नेहरूको अलिकति ढिलो नआइपुग्ने कारणले गर्दा धेरै पछिको टेन्डर पछि रेबिजको पनि सर्पदंशको पनि अलिकति ढिलो त्यसले गर्दा मात्रै भएको हो। तर अभाव भन्ने कुरा त्यसरी पुरै उपचारै प्रभावित हुने गरी भन्ने कुरा छैन। एउटा क्यान्सरको औषधि अलिकति उपचारमा उपलब्ध हुने कुरा बजारमा उपलब्ध हो, त्यो पनि सरकारले आफैले निशुल्क रूपमा रेबिजको भ्याक्सिन सर्पदंशको औषधि जस्तो उपलब्ध गराउने, निशुल्क उपलब्ध गराउने सूचीमा होइन, क्यान्सरको चाहिँ बजारमा उपलब्ध गराउने हो। हामी सेवा लिनुपर्नेहरूले आफैले खरिद गरेर उपचार गर्ने हो। त्यसमा बजारमा अलिकति समस्या भएको थियो, त्यसलाई पनि सहजीकरण गरेका छौँ। सर्पदंशको उपचारको हकमा अहिले यो हप्तालाई अलिकति चुनौतीपूर्ण हामीलाई छ। हामी सबै कुरा टुङ्गिसकेका छ, यो हप्ताभित्रमा सबै कुरा सहज हुन्छ
5: भनेको एक हप्ता चाहिँ कुर्नै पर्छ।
4: एक हप्ताभित्रमा हामीले अलिकति बढी भएको सर्पदंशको उपचार गर्नुपर्ने औषधि बढी भएको संस्थाबाट कम भएको संस्थामा त्यसरी व्यवस्थापन गरेका छौँ। त्यसरी कुर्न पर्छ भन्दा पनि सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो, तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्थापन गर्न नसकिने गरी चाहिँ भइसकेको हो।
3: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरेको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे लिखित स्पष्टीकरणमा आएको छ। हिजो विराटनगर महानगरपालिका वडा नम्बर 7 रहेको मुन्दडाको घरमा प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरी खानतलासी गरेको थियो। प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालनको वैधता, निर्णय प्रक्रिया र कानूनी प्रक्रिया पुर्याए पुर्याएको विषयमा गम्भीर प्रश्न उठाउँदै 24 घण्टाभित्र आवश्यक प्रमाण र अभिलेख सहित जवाफ पेश गर्न निर्देशन दिएको हो। प्रदेश प्रहरीले अपराध सम्बन्धी प्रमाण नपाइए पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो र त्यो घटनाले उद्योगी व्यापारी र सर्वसाधारण परेको प्रभावबारे जिल्ला प्रहरी प्रमुखको धारणा पनि मागेको छ। चित्त विरूद्ध स्पष्टीकरण नआए प्रहरी ऐन तथा नियमावली अनुसार विभागीय कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको छ।
2: महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। 38 साउन 17 गते संखुवा सभाको खाँदबारी नगरपालिका 1 की 33 वर्षीय पर्वा ढुंगनाको नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशका आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रस्तुति गृह थापाथली काठमाडौँमा ल्याइएको हो। ढुंगनाको विशेषज्ञ को निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमै शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार भइरहेको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
6: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
6: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, वाट्सएप 98-65-44-96।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार प्रतिशत निप्से आज 21.15 अंकले घटेर 2663.18 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको शेयर 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 213 कम्पनीको शेयर घटेकामा 59 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा बजार ओह्राल लागेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँग कारोबार रकम पनि घटेको छ। हिजो 4.57 करोड़ रूपियाँको कारोबार भएकोमा आज 343 कम्पनीको 1,07,00,000 कित्ता शेयर 4.07 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद इन्दिरा राणा मगरले पाकिस्तानको ब्रोडपिक हिम पहिरोमा परेर ज्यान गुमाएका आरोही निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको हो। गएको बिहिबार आरोहणको क्रममा हिम पहिरोमा परेका पूर्जाको शव भेटिएको छ।
4: अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। अस्ति र हिजोको भन्दा मनसून केही निष्क्रिय भए पनि आज 1-2 ठाउँमा मध्यम तथा केही ठाउँमा सामान्य पानी परिरहेको हो। बितेको 24 घण्टामा भने मध्य प्रदेश बाहेकका प्रदेशका धेरैसो ठाउँमा ठूलो पानी परेको छ। सबैभन्दा धेरै जाजरकोटमा 138 मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य र प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
3: न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायत 15 बुधे माग राखेर गएको बिहिबार साउन 14 गतेदेखि आमरण अनशनरत स्टाफ नर्स ज्योति राणा भट्टको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। नर्स राणा भट्टको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उहाँका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दवाब दिने उद्देश्यले काठमाण्डु उपत्यका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। उनीहरूले नर्स बचाउ, स्वास्थ्य बचाउ, सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। स्वास्थ्यकर्मीहरूले राणा भट्टको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह समेत गरेका छन्।
4: सर्वोच्च अदालतका मिसिलमा क्षति पुगेका कारण लक्ष्य अनुसारको मुद्दा फर्सेट हुन कठिन देखिएको छ। आर्थिक वर्ष 2082-83 अदालतले 27,467 मुद्दा फर्सेट गर्न सकेन। न्यायालयमा गएको भदौ 24 गते भएको आगजनले मिसिलमा क्षति पुग्न गएका कारण दर्ता भएका मध्ये 11,469 मुद्दा मात्र फर्सेट भएका थिए। अदालतले गएको आर्थिक वर्षमा 19,769 मुद्दा फर्सेट गर्ने लक्ष्य राखेको थियो। यो वर्ष अदालतमा सबै गरी 38,936 मुद्दा दर्ता भएका थिए। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले गएको भदौ 24 गते नवयुवा आन्दोलनका क्रममा अदालतमा आगजनी भई क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्न नसकेको र मिसिल पत्ता लगाउन कठिनाई भएकाले मुद्दा फर्सेटमा ढिलाइ भएको जानकारी दिनुभयो।
3: नेपाल प्रहरीले गएको वैशाख 1 गतेदेखि यता असार मसान्तसम्म देशभरबाट हाततियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको छ। 3 महिनामा काठमाडौँ उपत्यकाबाट 8, कोशी प्रदेशबाट 14, मधेसबाट 11, बागमतीबाट 5, गण्डकीबाट 18, लुम्बिनीबाट 13, कर्णालीबाट 10 र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूबाट 67 थान हाततियार बरामद भएको छ। अवैध हाततियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको नेपाल प्रहरीले जनाएको छ। अवैध हाततियार कतै लुकाइराखेको थाहा भएमा सूचना दिन र अवैध हतियार बुझाउन समेत प्रहरीको अनुरोध छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशले निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ। साथै बंगलादेशले भएको व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी पनि दिएको समाचार संस्था रोइटर्सले जनाएको छ। नयाँ दिल्लीमा फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया एफसीसीए एसएले आयोजना गर्ने अगस्त पाँचको कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बंगलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो। एफसीसीएसएले जनाए अनुसार 78 वर्षकी हसिनाले आफ्ना छोरा सजीव वाजेद जोए र अन्य वक्ताहरूसँगै भिडियो लिंक मार्फत नयाँ दिल्लीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनका कारण बंगलादेशबाट भागेपछि भारतमा बस्दै आएकी हसिनालाई भारतबाट सुपुर्दगी गराउन बंगलादेशले प्रयास गरिरहेका बेला यो विषय चर्चा आएको हो। आफू विरूद्ध विभिन्न मुद्दाहरू दर्ता भए पनि हसिनाले आउँदो डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताउनु भएको छ।
3: विदेशकै अर्को खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकाका 25 राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत, चीन र युरोपेली संघ लगायत विभिन्न देशहरू समावेश छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्डका पूर्व कप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्न आफू इच्छुक रहेको बताएका छन्। फर द लभ अफ क्रिकेट पोडकास्टमा बोल्दै 35 स्टोक्सले ह्यारी ब्रुक आफ्नो उत्तराधिकारीका रूपमा इंग्ल्याण्डको टेस्ट कप्तान नबनेकोमा आश्चर्य र जो रूटलाई त्यो जिम्मेवारी दिएकोमा चिन्ता व्यक्त पनि गरेका छन्। सन् 2022 इंग्ल्याण्डको टेस्ट टोलीको कप्तान रहेका स्टोक्सले गएको जूनमा न्यूजील्याण्डसँगको श्रृंखलाको तेस्रो तथा अन्तिम टेस्ट चलिरहँदा अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका थिए। लन्डनको एक नाइट क्लबमा भएको घटनाका कारण न्यूजील्याण्डसँगको दोस्रो टेस्ट गुमाएको केही हप्तामै उनले सन्यासको घोषणा गरेका थिए। स्टोक्सले सन् 2027 एसिएसका लागि आफ्नो सन्यास उल्टाउन सक्ने सुझावहरूलाई पनि अस्वीकार गरेका छन्। टेस्ट कप्तानका रूपमा रूटको पहिलो कार्यकाल सन् 2017 2022 थियो र उनले इंग्ल्याण्डको नेतृत्व गर्दै 65 खेलमा कृतिमानी 27 जित निकालेका छन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण। कप्तानगंजमा भएको घटनामा घाइते भएका अर्का एकजनाको पनि ज्यान गयो।
3: ग्यास अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन। अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय।
4: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम अभाव। 1,269 भाइल मात्रै मौजदात, उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी।
3: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो। राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी।
4: र भविष्यमा इंग्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
4: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
5: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570551181, 98570505757, 98470129।
2: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
3: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
2: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
3: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउनु खोजेको हो नि रजनी।
2: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
3: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
2: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
4: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: समादरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
8: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
7: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
8: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430,
7: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
8: सरिता थारो 98679-56612 तथा प्रसार समिति।
7: पवित्र भागीरथी नदी को गंगा जल बाट श्रद्धा भक्ति आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाम में भगवान शिवलाई जलाभिषेक करी पुण्य लाभ प्राप्त गर्नुहोस्।
9: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
7: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा छ कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664330 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: tayo.
1: United Hospital, Bardhinga Sat Thakurapur Kapil Bastuma, Birani Haruka Lagi, Thap Naya Subidha Haru.
2: Consultant Physician, Dr. Govinda Rawat, Chhati Tatha Swas Praswas Sambandhi Samasya, Mutu Rog, Mrigula Rog, Pet Ra Andhra Ko Samasya, Kalejo, Thyroid Ra Madhumeha Sahit Ka Rog Haruko Purna Paramarsha Ra Upachar.
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-575-1138।
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: नमस्कार, सामुदायिक रेडियोबुदा आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.budhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। कृष्णनगर नगरपालिकालाई प्रदेश सरकारबाट 1,55,00,000 बजेट। सड़क, मन्दिर, स्वास्थ्य, शिक्षा र सामाजिक अभियानलाई प्राथमिकता। किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन माग गर्दै प्रजियालाई ज्ञापन पत्र बुझाइयो। रकम नपाए भदौ 1 गतेदेखि आन्दोलन गर्ने चेतावनी। कपिलवस्तु संग्रहालयमा स्वदेशी पर्यटक बढे, विदेशी आगमन झण्डै आधाले घट्यो। प्रचार प्रसारको अभावले ओझेलमा। दाङमा 1,41,00,000 राजस्व हिनामिना प्रकरण। तत्कालीन गाउँपालिकाका अध्यक्ष सहित 5 जना विरूद्ध भ्रष्टाचार पत्ता। देशभर डेंगू संक्रमण बढ़्दो, 72 जिल्लामा फैलियो। लामखुट्टेको वासस्थान नष्ट गर्न आग्रह। र ग्यास आपूर्ति सहज बनाउन सरकारको सक्रियता। 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन बढ़ी आयात गर्ने तयारी।
1: खुसीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 मर्जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1, जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

अब समाचार विस्तारमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक विकास मन्त्रालय तथा माताहतका निकायले जिम्मेवार ढंगले काम गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ। आर्थिक वर्ष 2082-83 सामाजिक विकास मन्त्रालय र माताहतका निकायबाट सम्पादन गरिएका कार्यको आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना अलपत्र नपार्न निर्देशन दिनुभएको हो। विद्यालय भवन निर्माण लगायत शुरू भएका योजना समयमै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले काम गर्ने शैली र कार्य सम्पादनको तौर तरिका परिवर्तन गर्नुपर्ने आवश्यकता औंलाउँदै तालिका गोष्ठी र सेमिनार फन्दा प्रत्यक्ष प्रभाव र उपलब्धि दिने कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले कार्यविधि निर्णयमा ढिलाइ नगर्न निर्देशन दिनुभएको हो। उहाँले सम्पन्न हुन सक्ने योजनालाई पहिलो प्राथमिकता दिन र पूरा गर्न नसकिने योजना अघि नबढ़ाउन निर्देशन दिनुभएको हो। 10 लाख रूपियाँ भन्दा माथिका योजना ठेक्का प्रक्रिया अपनाउन र 10 लाख भन्दा कम लागतका विद्यालय सम्बन्धी योजनाहरू कोटेशन मार्फत नभई सम्बन्धित विद्यालयसँग सम्झौता गरेर कार्यान्वयन गर्नुपर्ने उहाँले जोड़ दिनुभयो। कपिलवस्तु किसान संघ तथा ओखो किसान संघर्ष समितिले महालक्ष्मी सुगर्स प्रणालीलाई बिक्री गरेको ओखोको बक्यौता रकम र विगतदेखि रोकिएको सरकारी अनुदान उपलब्ध गराउन माग गर्दै सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएको छ। संघका अध्यक्ष अनुप कुमार चौधरीद्वारा हस्ताक्षरित ज्ञापन पत्र गृह अर्थ कृषि तथा उद्योग मन्त्रालय जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र महालक्ष्मी सुगर्स प्रणालीलाई सम्बोधन गरिएको छ। ज्ञापन पत्र प्रमुख जिल्लाधिकारी जनार्दन गौतम मार्फत सम्बन्धित निकायमा पठाइने भएको छ। ज्ञापन पत्रमा आर्थिक वर्ष 2071-72 महालक्ष्मी सुगर्स प्रणालीलाई बिक्री गरिएको उखुको रकम मिल बन्द भएपछि किसानले हालसम्म नपाएको उल्लेख गर्दै नेपाल सरकारले मेल सञ्चालनबाट बक्यौता भुक्तानी गराउन पहल गर्नुपर्ने माग गरिएको छ। त्यस्तै सोही अवधिमा सरकारले निर्णय गरेको प्रत्येक क्विन्टल 25 रूपियाँ अनुदान कपिलवस्तुका किसानले हालसम्म नपाएकोले तत्काल उपलब्ध गराउन माग गरिएको छ। संघले किसानका विभिन्न समस्यालाई मेटाउँदै 8 बुँदे माग अघि सारेको छ। मागपत्रमा किसानको रकमबाट खरिद गरिएको ड्रिल मेसिन किसान संगठनको नाममा दर्ता गर्न धान तथा गहुँ लगायत बालीको न्यूनतम समर्थन मूल्य कार्यान्वयनका लागि प्रत्येक पालिकामा खरिद केन्द्र स्थापना गर्न उखु उत्पादन गर्ने किसानलाई प्रति क्विन्टल 70 रूपियाँ अनुदान उपलब्ध गराउन सरकारले तोकेको मूल्य गल्ला खरिद बिक्रीको व्यवस्था मिलाउन र पल्लेदारी र अन्य शीर्षकमा हुने अतिरिक्त असुली रोग गर्न बाग गरिएको छ। यस्तै ट्र्याक्टर खरिदमा सहुलियत भन्सारको व्यवस्था कपिलवस्तुमा प्रभावकारी सिंचाई सुविधा विस्तार ट्र्याक्टरमा लाग्ने वार्षिक करमा छूट तथा जिल्लामा सरकारी पहलमा चिनी मिल स्थापना गर्नुपर्ने माग समेत ज्ञापन पत्रमा समावेश गरिएको छ। प्रदेश सरकारले आर्थिक वर्षका लागि कृष्णनगर नगरपालिकामा विभिन्न विकास निर्माण तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न कुल 1,55,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। विनियोजित बजेट सड़क पूर्वाधार धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण स्वास्थ्य शिक्षा खानेपानी सिंचाई र सामाजिक सचेतनामूलक कार्यक्रमहरूमा केन्द्रित गरिएको छ। बजेट अनुसार बाल विवाह न्यूनीकरणका सम्बन्धमा प्रदेशव्यापी अभियान सञ्चालन गर्नका लागि 10 लाख नेपाल भारत सीमामा रहेको अधुरो स्वागतद्वार निर्माण सम्पन्न गर्नका लागि 20 लाख बिल्मी स्वास्थ्य चौकीको अधुरो भौतिक पूर्वाधार स्तर उन्नतिका लागि 20 लाख बाल हस संभेद स्वर्गद्वारी आश्रमका लागि 20 लाख रूपियाँ बजेट व्यवस्थापन गरिएको छ। धार्मिक तथा सांस्कृतिक क्षेत्र अन्तर्गत अजिगरा गाउँ पश्चिम स्थित समयमै माताको मन्दिर परिसर घेरवारका लागि 7 लाख अजिगरा गाउँ
पूर्व स्थित काली माई मन्दिरको अधुरो पूर्वाधार स्तर उन्नतिका लागि 6 लाख दुर्गा मन्दिरको निर्माण सम्पन्न गर्नका लागि 20 लाख बेल्मी स्वास्थ्य चौकीको अधुरो भौतिक पूर्वाधार स्तर उन्नतिका लागि 20 लाख बाल हस संभेद स्वर्गद्वारी

माई माता मन्दिर निर्माणका लागि 7 लाख तथा बोरहावा गाउँको ठूलो सेवालाई स्तरोन्नतिका लागि 5 लाख आँखा अस्पतालदेखि इन्ड्रोप्याटी हुँदै पल्टासम्म जाने सड़क स्तरोन्नतिका लागि 6 लाख गणेशपुर गाउँ पूर्वदेखि महाराजगंज नगरपालिका 6 जोड्ने सड़क स्तरोन्नतिका लागि 6 लाख वेदमाउ गाउँमा छेदी लोहराको खरदेखि गिरे कुहारको खरसम्म पीसीसी सड़क निर्माणका लागि 4 लाख तथा चैपुरावा गाउँको दक्षिणतर्फ अधुरो नाली निर्माणका लागि 8 लाख सुखाराम स्थित कब्रस्थान स्तरोन्नतिका लागि 6 लाख जुमिला आधारभूत विद्यालयको पूर्वाधार स्तरोन्नतिका लागि 6 लाख दयानगर गाउँको पूर्वको सार्वजनिक पोखरी मर्मतका लागि 6 लाख शुद्ध खाने पानीका लागि मोटर सहित बोरिङ जडान गर्न 6 लाख तथा कृषि सिंचाईका लागि स्यालो ट्युबवेल जडान गर्नका लागि 5 लाख बजेट विनियोजन गरिएको छ। कपिलवस्तुको तिलोराकोट स्थित पुरातात्विक तथा ऐतिहासिक महत्वको कपिलवस्तु संग्रहालयमा स्वदेशी पर्यटकको संख्या बढ़े पनि विदेशीको आगमन भने अघिल्लो वर्षको तुलनामा झण्डै आधाले खटेको छ। संग्रहालय प्रशासनका अनुसार प्रचार प्रसारको अभावका कारण तिलोराकोट पुग्ने धेरै पर्यटक संग्रहालयसम्म पुग्ने गरेका छैनन्। गत आर्थिक वर्ष 2082-83 सार्क मुलुकका 968 र तेस्रो बोलुकका 606 गरी 1574 विदेशी पर्यटक संग्रहालयको अवलोकन गरेका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 भने सार्क मुलुकका 1997 र तेस्रो मुलुकका 661 गरी कुल 2758 विदेशीले संग्रहालय अवलोकन गरेका थिए। यता स्वदेशी अवलोकनकर्ताको फरे संख्या बढ़ेको छ। गत आर्थिक वर्षमा 3497 नेपाली विद्यार्थी र 3160 अन्य स्वदेशी पर्यटकले संग्रहालयको अवलोकन गरेका थिए। अघिल्लो वर्ष विद्यार्थी 2642 रहे पनि अन्य स्वदेशी पर्यटकको संख्या 3934 रहेको थियो। संग्रहालयमा सबैभन्दा बढ़ी थाइल्याण्ड श्रीलंका म्यानमारबाट आएका पर्यटक पुग्ने गरेका छन् तर तिलौराकोट भ्रमण गर्ने करिब 20% पर्यटक संग्रहालयसम्म नपुग्ने गरेको संग्रहालयको तथ्याङ्कमा रहेको छ। संग्रहालयका प्रमुख शान्ति शेर्पाका अनुसार प्रचार प्रसारको कमीका कारण पर्यटक संग्रहालय आउनबाट वञ्चित भएका छन्। नयाँ भवनमा व्यवस्थित गरिएको संग्रहालयमा भवन भगवान गौतम बुद्ध, उहाँका पिता सुदोधन तथा बुद्धकालीन सभ्यतासँग सम्बन्धित पुरातात्विक सामग्री राखिएका छन्। उत्खननबाट प्राप्त माटाका भाँडाकुँडा, नर्दन ब्ल्याक पोलिस्ड वेयर, रेड वेयर, पञ्चमार्ग, चाँदीका सिक्का, विभिन्न प्रकारका पत्थर, मुद्रास्थित गहना, हात हतियार तथा विष्णु, शिव, पार्वती, सूर्य लगायतका देवी देवताका मूर्ति समेत संग्रहित गरेर राखिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले पछिल्लो 24 घण्टाको ट्राफिक गतिविधि तथा सवारी दुर्घटना सम्बन्धी विवरण सार्वजनिक गरेको छ। कार्यालयका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा 24 घण्टाको अवधिमा 12 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 1 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालयले जनाएको छ। सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 252 सवारी साधनमाथि कार्यवाही गरिएको छ। उक्त कार्यवाहीबाट 3,50,000 रूपियाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ। सड़क सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले 45 जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जानकारी दिएको छ। चालक तथा सर्वसाधारणलाई लक्षित गरी कार्यक्रमबाट 2,047 लाभान्वित भएका छन्। कार्यक्रममा सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, सीट बेल्ट र हेलमेट को अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा वर्षामा अपनाउनु पर्ने सावधानी बारे जानकारी गराइएको थियो।
दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्का

0: मा अनियमितता गरी 1,41,50,000 रूपियाँ राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन गाउँपालिकाका अध्यक्ष सहित पाँचजना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2076-77 गढवा गाउँपालिका एक अन्तर्गत राप्ती नदीको रंग सिंगेदेखि मलमला खाडसम्मको क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलनका लागि 2,82,97,692 रूपियाँ बराबरको ठेक्का रूपन्देहीको सगुन कन्ट्रेक्सनसँग भएको थियो, तर उत्खननको वास्तविक परिणाम यकिन गर्न आवश्यक स्थलगत निरीक्षण नापजाँच र प्राविधिक प्रतिवेदन बिनै ठेक्का सम्बन्धी निर्णय गरिएको तथा ठेक्कासँग ठेकदारसँग मिलोमेत गरी राजस्व छूट गरिएको अनुसन्धानमा खुलेको छ। आरोप पत्र अनुसार तत्कालीन गाउँपालिकाका अध्यक्ष सहस राम अहिर, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, राजस्व शाखाका प्रमुख शम्भु चौधरी तथा सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सह दीपक खड्का र प्रतिनिधि विकास पुनको मिलिमत्वमा दोस्रो किता बापतको 1,41,50,000 रूपियाँ बैंक जमानत रकम मिनाहा गर्ने निर्णय गराइएको थियो। यो निर्णय लुम्बिनी प्रदेशको कर तथा गैरकर राजस्व सम्बन्धी ऐन 2075, नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि 2075 तथा ठेक्का सम्झौता विपरीत भएको आरोप लगाइएको छ। अनुसन्धानमा सम्बन्धित निर्माण कम्पनीले राजस्व छूटको माग समेत नगरेको अवस्थामा सार्वजनिक सम्पत्तिमा हानि पुर्याउने नियतले पदको दुरूपयोग गरी राजस्व छूट नदिलाइएको पुष्टि भएको अख्तियारको दावी रहेको छ। यसबाट प्रदेश सरकार, गढवा गाउँपालिका तथा अन्य सार्वजनिक निकायलाई आर्थिक नोक्सान पुगेको उल्लेख गरिएको छ। बर्खाको मध्य भागमा आइपुग्दा देशभर डेंगु संक्रमण बढ़ेको पाइएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीजीले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशका 72 जिल्लामा डेंगूको संक्रमण फैलिसकेको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 2,025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ, जसमा सबैभन्दा धेरै पछिल्लो एक महिनामा देखिएको संक्रमण थिरिरहेको छ। त्यस्तै यस महिनामा डेंगूकै कारण 2 जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी प्रभाव देखिएको छ। लुम्बिनीमा 343, कोशीमा 568 र गण्डकीमा 532 रहेका छन्। यसै गरी बागमती प्रदेशमा 365 जना, सुदूरपश्चिम प्रदेशमा 103, कर्णाली प्रदेशमा 42 र मध्य प्रदेशमा 72 डेंगू संक्रमित भेटिएका छन्। सरकारले असार अन्तिमदेखि कार्तिकसम्मको अवधिलाई बढ़ी जोखिमयुक्त समय मानेर विशेष निगरानी र चेतना अभियान सञ्चालन गर्दै आएको छ। 3 महिने अभियान मार्फत डेंगू सार्ने एडिस इजिप्ट जातको लामखुट्टेको वासस्थान तथा प्रजनन स्थलहरूको खोजी गरी नष्ट गर्ने कार्यलाई तीव्र बनाउने र समुदाय स्तरमा व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको छ। डेंगू नियन्त्रणका लागि मुख्य गरी लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी तथा व्यवस्थापन गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो। बजारमा देखिएको एलपी ग्यासको अभावको समस्या समाधान गर्न सरकारवाला निकायसँग छलफल तीव्र बनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको उच्चस्तरीय छलफलको आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउनेदेखि आगामी चाडपर्व लक्षित थप आयात सुनिश्चित गर्ने निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास आपूर्तिमा देखिएको समस्या, त्यसका कारण तथा समाधानको उपायबारे सम्बन्धित मन्त्रालय सरकारी निकाय उद्योगी तथा वितरण व्यवसायसँग समीक्षा गरिएको थियो। बैठकमा ग्यास व्यवसायीहरूले बजारमा प्रचार भए जस्तो वास्तविक अभाव नरहेको दावी गरेका थिए। पश्चिम एसियाको द्वन्दपछि आपूर्ति व्यवस्थापनका लागि सरकारले 7.1 किलोग्रामको आधा सिलिण्डर ग्यास वितरण गरेपछि पुनः 14.2 किलोग्रामको पूर्ण सिलिण्डर वितरण शुरू गर्दा माग 81 बढ़ेको उनीहरूको भनाइरहेको थियो। व्यवसायीहरूले पछिल्लो समय ग्यास आयात विगतको तुलनामा बढ़िरहेको भए पनि उपभोक्ताले आवश्यकता भन्दा बढ़ी मुजदात राख्न खोज्दा बजारमा असन्तुलन देखिएको बताएका छन्। छलफलले ग्यास आपूर्तिमा समस्या देखिएका क्षेत्रमा वितरण प्रणालीलाई थप व्यवस्थित नियमित र प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढ़ाउनु पर्ने निर्णय गरेको छ। आपूर्ति श्रृंखला सहज बनाउन सरकारी निकाय र व्यवसायबीच निरन्तर सहकार्य गर्ने विषयमा समेत जोड़ दिएको छ। आगामी दशैं लगायतका चाडपर्वमा ग्यासको अभाव बढ़न सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले आगामी 3 महिनासम्म प्रत्येक महिनामा 50,000 मेट्रिक टन बढ़ी एलपी ग्यास आयातको व्यवस्था मिलाउने निर्णय गरेको छ। तपाई अहिले सामुदायिक रेडियो बुधावासको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: युनाइटेड अस्पताल बारदिन र साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब बाँकी खबर। मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ। साउन 15 गते राति करिब 2 बजे बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका 9 ठाकुरद्वारबाट हात्तीसारतर्फ जाँदै गरेको लु पर 001-012-0825 नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका 4 नितारी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका 7 काली गौड़ी बस्दै आएका अन्दाजे 20 वर्षीय गोविन्द जोशीले घाइते भएका गोविन्द जयसी घाइते भएका थिए। मोटरसाइकलको पछाडि सवार ठाकुर बाबा नगरपालिका 9 बिथई गाउँ भएका 27 वर्षीय आशाराम थारू भने सम्पर्कविहीन भएका थिए। घटनाको अनुसन्धानका क्रममा साउन 17 गते ठाकुरद्वारबाट कुशलपुरतर्फ जाने सिंचाई नालामा खोप्रो परेको अवस्थामा आशारामको शव फेला परेको थियो। अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आशाराम थारूलाई उद्धार गर्नुका सट्टा चालक गोविन्द जोशीले निर्माणाधीन घरको सटिङ काठ र मोटरसाइकलको हेलमेट प्रहार गरी हत्या गरेको खुलेको छ। पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको फेरी अस्पतालमा करिब 2 वर्षदेखि बिग्रिएर थन्किएका सिटी स्क्यान मिसिङ मर्मत सम्भारपछि पुनः सञ्चालनमा आएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौं विपन्नता गरीब परिवारको उपचारको प्रमुख केन्द्र रहेको अस्पतालमा लामो समयदेखि अवरूद्ध सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि बिरामीलाई राहत मिल्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्राविधिक समस्याका कारण लामो समय सेवा बन्द हुँदा दुर्घटना तथा चोटपटक लागेका बिरामीले महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा सिटी स्क्यान गराउनु पर्ने बाध्यता रहेको थियो। अब अस्पतालमै सस्तो र सुलभ दरमा सेवा उपलब्ध भएको उहाँले बताउनु भएको छ। अस्पतालमा बन्द रहेका विभिन्न सेवा पुनः सञ्चालन अपुग जनशक्तिको व्यवस्थापन आवश्यक उपकरण थप र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको डाक्टर दर्नालले जानकारी दिनुभएको छ। नेपाल भारत सीमा नजिक रहेको नेपालगंज क्षेत्रबाट प्रहरीले ठूलो परिणाममा लागू औषध ब्राउन सुगर सहित 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागू औषध मुद्दामा 3 वर्ष कैद सजाय भुक्तान गरी छुटेका एक व्यक्ति सहित 2 जनालाई 526 ग्राम 290 मिलिग्राम खैरो हिरोइन ब्राउन सुगर सहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब परीक्षक प्रतीत सिंह राठौरका अनुसार लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजको संयुक्त टोलीले नेपालगंज उपमहानगरपालिका 10 55 वर्षीय अरूण कुमार जयसवाल र नेपालगंज 4 30 वर्षीय सुशील भण्डारीलाई पक्राउ गरेको हो। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। कृष्णनगर नगरपालिकालाई प्रदेश सरकारबाट 1,55,00,000 बजेट, सड़क मन्दिर स्वास्थ्य शिक्षा र सामाजिक अभियानलाई प्राथमिकता। उखु किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन माग गर्दै प्रजियालाई ज्ञापन पत्र बुझाइयो, रकम नपाए भदौ 1 गतेदेखि आन्दोलन गर्ने चेतावनी। कपिलवस्तु संग्रहालयमा स्वदेशी पर्यटक बढे, विदेशी आगमन छन्दे आधाले खट्यो, प्रचार प्रसारको अभावले ओझेलमा। दाङमा 1,41,00,000 राजस्व हिनामिना प्रकरण, तत्कालीन गाउँपालिकाका अध्यक्ष सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा। देशमा डेंगू संक्रमण बढ़दो, 72 जिल्लामा फैलियो, लामखुट्टीको वासस्थान नष्ट गर्न आग्रह। र ग्यास आपूर्ति सहज बनाउन सरकारको सक्रियता, 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन भन्दा बढ़ी आयात गर्ने तयारी। हवस् त, एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै वेबसाइट www.budawaz.com, हाम्रो पात्र र बुदावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको मुद्दा खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै सभा पनि विदा हुन्छु। नमस्कार।
5: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म।

0: शल्यक्रिया पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-2000 मोबाइल नम्बर 98-570-55-138
4: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
5: म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन
6: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग
7: तर भित्र भित्रै पोलेका घाउहरू लागेका चोटहरू ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन् सभा महोदय
6: लुम्बिनी सरकार विस्तारमा ढिलाइ विश्वासको मतपछि मात्रै मन्त्री परिषद पूर्ण हुने जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ थप जनशक्ति पठाउन सांसदको माग
8: जाजरकोटका भूकम्प पीड़ित कहिलेसम्म त्यो टौराभित्र बसिराख्ने हुन् म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन थप जनशक्ति पठाइयोस्
6: र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता
9: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
6: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन् संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्ड सहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ
10: देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाए र पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ ग्यास अभावका कारण घर परिवार होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन् कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन् सल्यान लमजुङ मनाङ गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायहरूले बताएका छन् डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ छलफलमा नेपाल आयल निगम सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गर्दा माग बढ़ेको दावी गरेको छ बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो
5: यो ग्यासको चाहिँ बजारमा चाहिँ के देखियो भन्दाखेरि अलिकति इम्पोर्टमा समस्या होइन हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन र नर्मल कन्ज्युम्सन जे हो त्योभन्दा हल्का बढी नै 5% बढी नै आएको छ तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्ट यो 7.1 अलिकति जाँदाखेरि 7.1 मान्छेहरूले के हो भन्दाखेरि डेली युजको लागि पनि त्यति रुचि नदेखाएर खाली सिलिन्डर पनि अलिकति होल्ड भइराखेको अवस्था र ती अब 14.2 आइराखेर सधैँ पाइन्छ भने घरमा खाली छन् भने ती पनि भर्दिउन भन्ने टेन्डेन्सी पनि भयो कि जस्तो कता कता हामीलाई लाग्छ त्यो बजार अनुगमनमा जाने किसिमको कुराहरूले
10: त्यसैकै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका थिए। समिति सभापति रहबर अन्सारीले घरयासी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यास छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। मन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढ़ी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान हुने दावी गर्नुभयो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँले बढ़ाएपछि आन्तरिक हवाई टिकटको भाड़ा पनि बढ़ेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रूपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाड़ा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ धनगढ़ी रूटमा टिकट मूल्य 880 रूपियाँ बढ़ेर 11,000 रूपियाँ पुगेको छ। विराटनगर धनगढ़ी रूटमा सबैभन्दा बढ़ी 1,290 रूपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रूपियाँ र जनकपुर धनगढ़ीमा 1,100 रूपियाँले भाड़ा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रूपियाँ, काठमाडौँ भैरहवा 410 रूपियाँ, काठमाडौँ नेपालगंज 655 रूपियाँ, काठमाडौँ विराटनगर 480 रूपियाँ तथा काठमाडौँ जनकपुर 260 रूपियाँले हवाई भाड़ा बढ़ेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष आज उक्त आदेश दिएको हो। अदालतले प्रारम्भिक सुनवाईपछि अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको भए पनि अधिकारी अन्य भ्रष्टाचार मुद्दामा प्रवक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुने सम्भावना भने कम छ। विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य प्रतिवादीहरूको मुद्दाको सुनवाई भने जारी रहेको छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य एफएम रेडियोका संचालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन धरपटक नगर्न थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक व्यवस्थापक तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचार रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। मेहताको मृत्यु पछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरूङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरूङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरूद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। तीनजनाको मृत्यु हुने गरी भइएको दुई समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ गरेको 13 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरू प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
7: तर भित्र भित्रै पोलेका घाउहरू लागेका चोटहरू ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन् सभा महोदय। त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानूनी रूपमा एउटा कागज खडा गर्नुभएको छ तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानूनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नुभएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ? कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ? यो गम्भीर प्रश्न छ।
6: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारी संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
11: आन्दोलनरत पक्ष बीच भएको 13 बुझे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नुहुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नुहुँदैन।
6: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।
12: शिशुका लागि आमाको दूध अमृत समान, तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या।
13: एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
12: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन? रिपोर्ट सँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
15: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
16: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
14: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
15: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ। शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन्। सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीड़ित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेशसभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेशसभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुंग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ़दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
19: बर्दिया बाँसकडीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुटकेरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
20: सुरुम सुरुम त म दुधै नै आवाए अनि बोतलको दूध खुवाऊ अनि एक हप्ता बस्छ मने धीरे धीरे आए लागल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाए के कहते तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो।
19: बास्कडी कई सिर्जना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
13: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपय हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्ना दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
19: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुटकेरी विदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
21: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने। सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले छ महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ, तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ, समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनका लागि फुर्सद पनि हुँदैन, उसँग खेल्न पर्ने, उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा उसलाई हामीले समय दिन सकेनौं कि जस्तो लाग्छ कतिखेर।
0: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढी नगर अस्पतालकी सिनियर रणमी अस्मिता पौडेल।
1: आमाको दूधलाई अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा छ महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ, हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ, 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
0: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुटकेरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
22: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने।
23: जग खार्नी भन्छ क्या हाम्रो पहाड़तिर, जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
22: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला? मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
25: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
24: गर्भवती हुँदा के खाने?
25: स्तनपानको मात्रा कसरी पुर्याउने?
24: शिशुलाई कहिलेदेखि थप खाना दिने?
25: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
24: यसको जवाब अनुमानमा होइन,
25: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
24: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
25: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
26: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
22: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
25: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने? पहिरोको जोखिम नहुने घरको जग कस्तो होला? नमस्कार, म सन्तोष गन्धर्व। घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्ने झैं घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। मुख्य गरी बर्खामा सामान्य भिरालो जमिनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ। घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने, स्थानको छनौट र माटो कस्तो हुनुपर्छ, हामीले पहिरो विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग कुराकानी गरेका छौं।
23: अब के भने म अघि नै निवेदन गरेँ, म गाउँमा जन्मेको मान्छे, हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन। अनि त्यो चाहिँ गछ के हुन्छ भने पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ नि पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो। अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त, जता पनि बग्ने भयो, अथवा चाहिँ हिजो भलबाट बग्नुपर्ने पानी सोरिएर आयो भनेपछि एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू, अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ, धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। त्यस कारण अझै पनि फेरि जोडेर म के भन्छु त, पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
2: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो भने अरू के?
23: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस, जुन घाँसहरू त्यस्तो रोप्ने, त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरेस, हामी टार भन्छन् खेतहरू बनाउने, त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ, किनभने पानी जम्मा हुने भयो नि त, अनि त्यसपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ली सुरु गरेछ नि त्यहीँनिर रोकिहाल्नुपर्छ कि, नत्र
2: चाहिँ
23: त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। त्यसले गर्दा चाहिँ माथिबाट, माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
2: मैले अर्को पनि देखेको थिएँ यहाँलाई, मैले कुरा सेयर गरिहालेँ, जस्तो अलिक भिरालो छ माटो बगिरहेको छ भने त्यहाँनिर टिन हुन्छ नि, अहिले त सजिलैसँग पाउने, सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन, टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने पनि गर्नुभएको देखाएको थियो कि, त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
23: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन, किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले, अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो टिरपाल राखेर चाहिँ पानी भित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
2: जस्तो तिरपालको कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारि टाँगेर अनि त्यो उ गरिदिनु भएको पनि देखाएको थियो।
23: त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भनेको अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त, त्यो कमजोर कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त, त्यसको लागि हो। तर त्यो अल्पकालीन हो, दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
2: त्यो त धेरै ठाउँमा गरिरहेको देखेर हुन्छ कि तिरपालले टाँगेर भनेपछि त त्यस्तो बेलामा ल पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन? त्यो
23: पहिरो जाने जोखिम हुन सक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउनु छ नि त्यो चाहिँ कम हुन्छ। त्यस कारण त्यो किन गरिरहेछौ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो भनेर थाहा भएको, तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अहिले तत्काललाई बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको, भने अब के गर्ने त भन्छ, कमसेकम यसलाई टालिदियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुनसक्छ।
2: घर बनाउँदाखेरि देखिन्छ कि बाटोमा हुँदा कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर तासेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि, त्यो चाहिँ कतिको सही हुन्छ त्यस्तो गर्दाखेरि? अब घर लामो समयसम्म बचाउन सक्ने अथवा पहिरो जाने जोखिम,
23: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने, यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने, र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ।
2: ख्याल गरियो भने घर बच्छ,
23: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु, जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर, जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँलाई चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
2: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिने त?
23: हो, जग खार्दाखेरि अघि नै मैले भने, फेरि निवेदन गर्छु, सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
2: नेपालको त धेरै ठाउँ भिरालै छ,
23: आउँदैछु त, नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन्। भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको, कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर भन्छौँ, त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिक विचार गर्नु पर्यो। थाहा भइहाल्छ, मजाले थाहा हुन्छ होइन, पहिलो त्यस्तो ठाउँ। दोस्रो चाहिँ तपाईँको जमिनको बनौटै हेर्दै थाहा हुन्छ क्या, जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरो ल्याएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू अघि नै मैले खोलाको नजिक बनाउनु भएन भने जस्तो, तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दिन्छ।
25: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।
3: हवाई इन्धन महँगी सँगै आन्तरिक हवाई भाड़ा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश छ। सर्वोच्चले संगीत रोयल्टी विवादमा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश दिएको छ। सांसदहरूले सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग गरेका छन्। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाई थप जनशक्ति पठाउन माग गरिएको छ। र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू। नेपाली खेल
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला साझ

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। सरकारको बेढंगी कामको चौतर्फी आलोचना, सुनसरी घटनाका घाइते थप एकजनाको मृत्यु, राज्यको भूमिकामाथि प्रश्न, सुरक्षा कमजोरी देखिएको सांसदहरूको निष्कर्ष, घटनाबारे प्रधानमन्त्री बालेनलाई गृहमन्त्री सुदनको ब्रिफिङ।
1: मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन होस् थरुवट आन्दोलन होस् त्यहाँ गोली मात्र किन चल्छ।
2: देवानन्दगंज घटनाको 5 दिनपछि मात्र उहाँलाई टेलिभिजनको स्क्रिनमा देख्न पाइयो।
3: मैले बुझेको यो नेपाल भनेको सार्वभौम देश हो, यहाँ एउटै मात्रै सेनाको नाम छ, त्यो हो नेपाली सेना।
4: सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गरियोस्।
0: ग्यास अभाव हल्ला मात्र भएको उद्योगीको झिकेर आवश्यकता भन्दा बढ़ी भण्डारण गर्दा समस्या देखिएको दावी, इन्धनको मूल्य बढ़ेसँगै बढ़े हवाई भाड़ा, निजी क्षेत्रको आत्मविश्वास बढ़ाउन बैंकिङ क्षेत्रसँग सहकार्य गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता, ओलीसँग वाद विवादका क्रममा ढलेका जगन्नाथ थपलिया वीर अस्पताल भर्ना, एन्फा निलम्बन फुकुवाका लागि सरकार फिफासँग निरन्तर सम्वादमा। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सरकारको बेढंगी क्रियाकलापको चौतर्फी आलोचना भएको छ। पहिलो पटक सिंहदरबारको नेतृत्व गर्न पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका काम गर्ने शैलीमाथि सड़कदेखि सदनसम्म प्रश्न उठ्न थालेका छन्। विधि स्थिति र संस्थागत प्रक्रिया अनुसार अघि बढ़नुपर्ने सरकारका कतिपय गतिविधि विवादमा पर्दै जाँदा सरकारको कार्यशैलीप्रति आलोचना चुलिएको छ। सुनसरीको देवानगंजबाट शुरू भएको हिंसात्मक घटनामा समेत राज्यको भूमिकामाथि प्रश्न उठेको छ। विपक्षी दलले मात्रै होइन सत्तारूढ़ दलकै सांसदहरूले सुरक्षा कमजोरी औल्याएका छन्। दनदनी आगो बढेपछि मात्रै सरकार ब्युजिएको आरोप समेत लागेको छ। सांसद बलावती शर्माले प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जालमा मात्रै सीमित भएको आरोप लगाउनु भएको छ।
2: यो सदनले मात्र होइन आम नेपाली जनताले अप्ठ्यारो र दुःख सुखमा अभिभावकका रूपमा प्रधानमन्त्रीको भौतिक उपस्थितिको साथ खोजेका छन्। तर हाम्रा प्रधानमन्त्रीज्यू भने केवल सामाजिक सञ्जाल र स्ट्याटसमा मात्र सीमित हुनुहुन्छ। देवानन्दगंज घटनाको 5 दिनपछि मात्र उहाँलाई टेलिभिजनको स्क्रीनमा देख्न पाइयो।
1: सुनसरीको कप्तानगंज घटनामा गोली लागेर घाइते भएका थप एकजनाको मृत्यु भएको छ। त्रिवी शिक्षण अस्पतालमा उपचारात 22 वर्षीय रविन्द्र मेहताको आज मृत्यु भएको हो। उहाँको कोरिया जाने सपना मृत्यु भएसँगै अवसान भएको छ। सब बुझ्ने विषयमा विवाद भएको छ। गृहमन्त्री सुदन गुरूङसँग वार्ता चलिरहेको छ। साउन 10 गते राति सुनसरीको कप्तानगंजमा 2 समुदाय बीच विवाद हुँदा झडप भएको थियो। त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा घाइते भएका थप 2 जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ। यही घटना अन्य जिल्लामा फैलिएपछि सिराहामा पनि गोली लागेर एकजनाको मृत्यु भएको थियो। यी घटनाबारे गृहमन्त्री सुदन गुरूङले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराउनु भएको छ। ठूलो दुर्घटना टार्न सफल भएको भन्दै गृहमन्त्री गुरूङले प्रधानमन्त्री बालेन्द्रलाई ब्रिफिङ गर्नुभएको छ। तर तराई मधेसमा घटना हुने बित्तिकै गोली चलाउनु पर्ने अवस्था किन सिर्जना हुन्छ भन्ने विषयमा सत्तारूढ़ दलकै सांसदहरूले सरकारसँग जवाफ माग गरेका छन्। 2063 सालदेखि निरन्तर संसदमा रहनुभएका सत्तारूढ़ रासोपाका सांसद अमरेश कुमार सिंहले शान्ति सुरक्षा कायम गर्ने नाममा गोली चलाउने आदेशको आलोचना गर्नुभएको छ। मधेसमा जुनसुकी आन्दोलन हुँदा पनि गोली नै चलाउनु पर्ने कारणबारे उहाँले सरकारसँग प्रश्न गर्नु भएको छ।
3: कि मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन होस् थरुवट आन्दोलन होस् त्यहाँ गोली मात्र किन चल्छ? त्यहाँ लाठी किन चल्दैन? टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशलाई यसैलाई दिँदैन, नेपाल प्रहरीलाई पुलिसलाई यसैलाई दिँदैन, नेपालमा मात्र यसैलाई दिइन्छ। पुलिसलाई कसैले ढुङ्गा हान्यो भने तँ त यसैलाई हान्छ, गोली हान्छ, उसँग त लठी छैन, टियर ग्यास छैन। या त हाम्रो ट्रेनिङ पुगेन, या किन मधेसमा यहाँको सुरक्षा निकायमा जाने बित्तिकै त्यहाँ एउटा मनोविज्ञान क्रिएट हुन्छ। त्यो मनोविज्ञान के हुन्छ कि यो विदेशी सेना हो, विदेशी फौज, किन त्यो मधेसी त्यसमा अनुवाद देख्दैन, चाहे नेपाल आर्मीमा होस् चाहे सशस्त्रमा होस् चाहे नेपाल, उनको प्रतिनिधित्व कम छ। फेरि यिनीहरू जाने बित्तिकै त्यसलाई गोली ठोक्छ, टियर ग्यास चलेको लाठीचार्ज चलेको इतिहास देख्दैन। म सरकारसँग आग्रह गर्न चाहन्छु कि सरकारले टियर ग्यास लाठीचार्ज यिनीहरूको व्यवस्था गरोस्, न कि सिधा गोली हानोस्।
1: समस्या समाधानका लागि गृहमन्त्री सुदन गुरूङले जनकपुरमा गर्नुभएको वार्ता पनि विवादमा तानिएको छ। गृहमन्त्रीले हिन्दू सम्राट सेनासँग वार्ता गरेको भन्दै श्रम संस्कृति पार्टीले ठाउँ ठाउँमा सेना गठन गर्ने छूट कसले दिएको हो भनेर सोध्नु भएको छ। विभिन्न नामका सेनासँग सरकारका गृहमन्त्रीले वार्ता गर्नुले कस्तो सन्देश दिन खोजिएको हो भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रश्न गर्नुभएको हो।
4: समस्या निस्क्यो, समस्या निस्किसकेपछि समस्याको समाधान गर्नका लागि चाहिँ हाम्रो गृहमन्त्रीज्यू एउटा समूहसँग बस्नुभयो वार्तामा भन्ने आयो। त्यो समूहको नाम चाहिँ सेना रहेछ, हिन्दू सम्राट सेना। मैले बुझेको यो नेपाल भनेको सार्वभौम देश हो, यहाँ एउटै मात्रै सेनाको नाम छ, त्यो हो नेपाली सेना। अब यसरी यो ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो? सेना गठन गर्न पाउने मापदण्ड के हुन् है त्यो मापदण्ड पूरा गरेर को कसले सेना गठन गर्न पाउने हो यदि एउटै मात्र सेना रहनु पर्छ भने यो देशमा यो विभिन्न सेना नामका तपाईको चाहिँ नि समूहहरूलाई सरकारले निषेध गर्नुपर्छ र त्यस्ता सेना नामका समूहहरू फलना सेना दिसकाना सेना भन्ने समूहहरूसँग वार्ता नै गर्नु हुँदैन म त्यो पनि भन्न चाहन्छु
1: विपक्षी दलहरूले सुनसरी घटनामा सुरक्षा कमजोरी भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् नेपाली कांग्रेस संसदीय दलका सचेतक निष्कल राईले घटनामा राज्यको भूमिका बारे समेत छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ
5: सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण सुरक्षा कमजोरी अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गरियोस् सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउनेमाथि कानून अनुसार कार्यवाही गरियोस् तर कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराखियोस् म सरकारलाई सहयोगी पारदर्शी र खुल्ला बन्न पनि आग्रह गर्दछु
1: रासोपा नेतृत्वको सरकारका प्रधानमन्त्री र मन्त्री मात्रै होइन सत्तारूढ़ दलका सांसदहरू पनि पछिल्लो समय आफ्नै अभिव्यक्ति र गतिविधिका कारण आलोचनामा पर्न थालेका छन् कोही मेयर सरूवा गरिदिने धम्की दिन्छन् कोही नेपाली

0: कि बचपन्ना देखिए आरोप लागिरहेको छ। सांसद पाण्डेको अभिव्यक्तिले पनि त्यही आलोचनालाई थप बल पुगेको टिप्पणी हुन थालेको छ।
1: यो त नेपाल ट्रस्टसँग सम्बन्धित विषय हो। नेपाल ट्रस्टको चाहिँ चेयरम्यानको भौतिक पूर्वाधार मन्त्री हो, उहाँ केभीडीएबाट आउनु भएको छ। रोकिँदै भत्किन्छ, त्यो भत्किन्छ, त्यो रोक्न मिल्दैन। तपाईँलाई कन्फ्युजन कुनै सम्माननीय प्रधानमन्त्रीको सम्पर्क
0: नेपाली सेनासँग नाम जोडेर विवाद भएपछि भने सांसद पाण्डेको अभिव्यक्तिमा परिवर्तन देखिएको छ। उहाँले सेनाले गरेका कामको फेहरिस्त सुनाउँदै आफू जनप्रतिनिधिका हैसियतले जनताको माग उठाएको स्पष्टीकरण दिनुभएको छ। गुण्डागर्दी शैली नअपनाएको पनि उहाँको भनाइ छ।
2: नेपाली सेनाको विषयले विभिन्न सामाजिक सञ्जाल न्युजमा हेरिने सधैँ नेपाली सेनाले चाहिँ नागरिक सर्वोच्चलाई सधैँ स्वीकार गरेको छ। कठिन परिस्थितिमा नेपाली सेनाले चाहिँ देशलाई जोगाएको हामीले हिजो अस्ति दुःख दियो। त्यो नेपाली सेनाप्रति कुनै किसिमको छैन। त्यो सामान्य कुरा हुँदै गर्दाखेरि उहाँको हाकिमा आउनुभयो, त्यहाँ कर्सा पाउनुभयो, कर्सा उहाँ चाहिँ गङ्गा बराल त्यो हेर्ने उहाँको मातृत्वपट्टि उहाँ आउनुभयो। तुरन्तै जानकारी भइसकेको थियो। दुई तीन मिनटको बीचमा चाहिँ त्यहाँ सूचना त्यहाँ नपुगिसकेको त्यो बीचमा भएको कुरालाई लिएर जनताको विकासका कुराले सधैँ नेपाली सेनाले सहयोग गरेको छ र पछि नेपाली सेना
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो पटक सरकारको नेतृत्व गरेको छ। प्रचारबाजी मार्फत सबैलाई चकित पारे पनि काम गर्ने शैली भने अपेक्षा अनुसार परिपक्व हुन नसकेको भन्दै आलोचना बढ़िरहेको छ। सरकारका कतिपय निर्णय र सार्वजनिक अभिव्यक्तिले विधि थिति र संस्थागत मर्यादा भन्दा आवेगलाई प्राथमिकता दिएको आरोप समेत लागिरहेको छ। त्यसैले सरकार मुरे बलका आधारमा होइन, संयमता, कानूनी प्रक्रिया र संस्थागत मर्यादालाई केन्द्रमा राखेर विवाद नआउने गरी अघि बढ्नु नै उपयुक्त हुने देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
3: पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव हटाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सरकारवालाबीच छलफल भयो। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास अभावका कारण समाधानका लागि सम्बन्धित निकाय तथा व्यवसायको भूमिकाबारे समीक्षा गरिएको थियो। छलफलमा व्यवसायले बजारमा हल्ला गरिए जस्तो ग्यास अभाव नरहेको दावी गरेका छन्। पश्चिम एशियाको द्वन्दपछि आपूर्ति सहज बनाउन सरकारले 7.1 किलोको आधा सिलिण्डर वितरण गर्दै आएकामा पुनः 14.2 किलोको भरी सिलिण्डर दिन थालेपछि बजारमा एकाएक माग बढ़ेको हो। पहिलेभन्दा बढ़ी ग्यास आयात भए पनि उपभोक्ताले आवश्यकता भन्दा बढ़ी भण्डारण गर्दा समस्या देखिएको व्यवसायको जिकिर छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढ़ाएसँगै भाड़ा समेत बढ़ेको छ। निगमले 17 साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँका दरले बढ़ाएको थियो। अहिले प्रति लिटर हवाई इन्धनको मूल्य 290 रूपियाँ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोड़िने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीलाई जानकारी गराएको छ। बढ़ेको मूल्य आजैबाट कार्यान्वयनमा आएको छ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत भएको छ। उक्त प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकको संख्या समेत संसदमा प्रस्तुत गर्नुभएको हो। सरकारी तथ्याङ्क अनुसार छोटो अवधिमै 2,616 घरधुरीका 11,000 भन्दा बढ़ी नागरिक विस्थापित भएका छन् आङदेम्बेले भनेका छन्। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिका लागि कार्यविधि बनाएको छ। कांग्रेस संसदीय दलले संघीय संसदका दुवै सदनका सांसदका लागि स्वकीय सचिव नियुक्त गर्न स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 बनाएको हो। संघीय सांसदलाई संसदीय अध्ययन, कानून निर्माण, नीति विश्लेषण, जनप्रतिनिधित्व र निर्वाचन क्षेत्र समन्वय लगायतका कार्यमा प्रभावकारी सहयोग पुर्याउन स्वकीय सचिवको नियुक्ति जिम्मेवारी र आचार संहितालाई मापदण्डमा आधारित पारदर्शी र उत्तरदायी बनाउन कार्यविधि बनाइएको प्रस्तावनामा उल्लेख छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनः स्थापित गर्न सरकारले बैंक

क्षेत्रसँग घनिष्ठ सहकारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बजेट मार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्नुभयो। साथै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उहाँको भनाइ छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना हुनुभएको छ। पार्टीभित्र राजीनामा दिन तीव्र दवाब खेपिरहनुभएका बेला गुण्डू स्थित अध्यक्ष केपी शर्मा ओली निवासमै अचानक बोल्दा बोल्दै बेहोश भएर ढल्नु भएको थियो। भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्केर आराम गर्नुभएका उहाँलाई आज फेरि थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो। भारतको आसाम राज्यमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। यस वर्षको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 87 पुगेको अधिकारीले बताएका छन्। आसाम राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार शिवसागर, चराईदेव, जोराहाट, गोलाघाट, धेमाजी, लखीमपुर र विश्वनाथ अति प्रभावित जिल्ला हुन्। यी क्षेत्रमा 1,28,000 भन्दा बढ़ी मानिस विपदको प्रभावसँग जुधिरहेको अधिकारीले बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले इन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ। मन्त्री पोखरेलले संचारकर्मीसँगको छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेल मार्फत कुराकानी भइरहेको बताउनुभयो। अब उहाँले आउने इन्फाको नेतृत्वमा खेलाड़ी वा फुटबल बुझेको व्यक्ति हुनुपर्ने समेत बताउनु भएको छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुप टेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
2: झण्डै एक दशकपछि पहिलो पटक अमेरिकी मतदाताले अर्थतन्त्र सञ्चालनका लागि रिपब्लिकन पार्टीभन्दा डेमोक्रेटिक पार्टीलाई बढ़ी उपयुक्त मानेका छन्। अर्थतन्त्र व्यवस्थापनमा 37% डेमोक्रेटिक पार्टीको दृष्टिकोण राम्रो रहेको बताए भने 36% रिपब्लिकन पार्टीलाई रोजेका छन्। राष्ट्रपति ट्रम्पको कार्य सम्पादन अनुमोदन दर 35% झरेको छ, जुन उनको कार्यकालकै न्यून हो, जसले आगामी निर्वाचनको दिशा नै बदल्न सक्ने संकेत समेत गरेको छ। झण्डै एक दशक अर्थात 10 वर्षपछि पहिलो पटक अमेरिकी मतदाताहरूले देशको अर्थतन्त्र चलाउनका लागि रिपब्लिकन पार्टीभन्दा डेमोक्रेटिक पार्टीलाई बढ़ी उपयुक्त र भरपर्दो मानेका छन्। विश्व प्रसिद्ध समाचार एजेन्सी रोइटर्स र इप्सोसले हालै संयुक्त रूपमा गरेको एक देशव्यापी सर्वेक्षणमा सहभागी दर्ता भएका मतदाता मध्ये 37% अमेरिकी अर्थतन्त्र व्यवस्थापनका लागि डेमोक्रेटिक पार्टीको दृष्टिकोण उत्कृष्ट रहेको बताएका छन्। तर्फ सधैँ अर्थतन्त्रमा अगाडि रहने रिपब्लिकन पार्टीको पक्षमा 36% मतदाता मात्रै उभिएका छन्। बाँकी 27% मतदाता भने अझै निश्चित छैनन्। यो नतिजा रिपब्लिकन पार्टी र विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि एउटा ठूलो धक्का हो, किनभने सन् 2017 2021 ट्रम्पको पहिलो कार्यकाल र त्यसपछिका वर्षहरूमा पनि अर्थतन्त्रको सवालमा अमेरिकी जनताले सधैँ रिपब्लिकन पार्टीलाई नै बढ़ी पत्याउने गरेका थिए, तर अहिले यो अग्रता उल्टिएको छ। यसको मुख्य कारण महँगी र इन्धनको मूल्य वृद्धि हो। केही समय अघि अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि विश्व बजारमा पेट्रोलको मूल्य तीव्र रूपमा बढ़्यो। यो युद्धका कारण पेट्रोलको मूल्य 25% भन्दा बढ़ीले वृद्धि भयो, जसले गर्दा औसत अमेरिकी उपभोक्ताले पेट्रोल पम्पमा प्रति ग्यालोन $1 भन्दा बढ़ी अतिरिक्त रकम तिर्नु परेको छ। राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रम ध्वस्त पार्न र त्यहाँको सैन्य क्षमता कमजोर बनाउन यो आक्रमणको आदेश दिएको दावी गरे तापनि यसले अमेरिकी सर्वसाधारणको भान्सा र मा प्रत्यक्ष दबाव बढ़ाएको छ। परिणाम स्वरूप जनतामा आर्थिक असन्तुष्टि चुलिएको छ। यही असन्तुष्टिको असर राष्ट्रपति ट्रम्पको व्यक्तिगत लोकप्रियतामा पनि देखिएको छ। रोइटर्स इप्सोसको सर्वेक्षण अनुसार ट्रम्पको कार्य सम्पादन अनुमोदन दर घटेर केवल 35% झरेको छ। यो उनको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तर हो। यसको सीधा फाइदा नोभेम्बर 3 हुने मध्यवादी निर्वाचनमा डेमोक्रेटिक पार्टीलाई हुने देखिएको छ। यदि अहिले नै कंग्रेसको निर्वाचन हुने हो भने 42% मतदाताले डेमोक्रेटिक उम्मेद्वारलाई र 37% मात्र रिपब्लिकन उम्मेद्वारलाई भोट हाल्ने बताएका छन्। विशेष गरी देशको राजनीति उथलपुथल पार्न सक्ने स्वतन्त्र मतदाता माझ डेमोक्रेटिक पार्टीले रिपब्लिकनमाथि 12% स्पष्ट अग्रता बनाएको छ। तर राष्ट्रपति ट्रम्प यो नतिजालाई स्वीकार गर्न तयार छैनन्। उनले सधैँ चाहिँ यी सर्वेक्षणलाई फेक न्यूज मीडियाको खेल भन्दै खारेज गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गर्दै उनले आफ्नो वास्तविक सर्वेक्षण अंक अहिलेसम्मकै उत्कृष्ट रहेको दावी गरेका छन्। तर यो सर्वेक्षण भने देशव्यापी रूपमा 4,505 अमेरिकी वयस्कहरू माझ गरिएको थियो, जसमा त्रुटिको सम्भावना केवल 2% मात्र छ। त्यसैले नोभेम्बरको निर्वाचनमा रिपब्लिकनले कंग्रेसमा रहेको आफ्नो झिनो बहुमत जोगाउन ठूलो संघर्ष गर्नुपर्ने स्पष्ट देखिन्छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ प्रधानमन्त्री बालेन्द्र शाह निकट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद राजुनाथ पाण्डे।
0: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक। डिश होम इन्टरनेट
2: होइन, अब हिजोको भिडियो के तनाव हुनु मलाई,
1: जस्तो नेपाली सेनाको पर्खाल भत्काउने कुरा,
2: नेपाली सेनाको पर्खालै होइन त्यो,
1: हजुर खास के हो त यसो भनिदिनुहोस् न, जनता जान्न चाहन्छन्।
2: तपाईँ मेरो मैले फेसबुकमा लेखेको छु त मेरो कुरा के हो भन्नु, त्यो बाटो खोल्नु पर्ने थियो, 15-20 वर्षदेखि त्यहाँको जनताले बाटो खुलेन भन्ने गुनासो थियो। हामी निर्वाचनमा जाँदाखेरि त्यो बाटो खुलेन, हामी 10-15 वर्षदेखि चाहिँ पटक पटक बाटो खोल्नु पर्छ भनेर हाम्रो जनप्रतिनिधिलाई पहिला भन्यो, खुलेन, खुलाउनु पर्छ भन्नुभएको थियो, म खुलाउँछु, पहल गर्छु भनेको थिएँ। त्यो पहलको सिलसिलामा बाटो खुल्ने सम्बन्धित निकायहरूलाई त्यहाँ कोर्डिनेसन गरे, उहाँहरू गएर खोले सिद्धि।
1: अब नेपाली सेनासँग चाहिँ विवाद भएको भिडियो भाइरल
2: भयो, नेपाली सेनासँग विवाद भएको छ, विवादै भएको छैन, उहाँलाई चाहिँ उहाँलाई जानकारी चाहिँ ढिलो, त्यो 2-3 मिनट ढिलो गएछ,
1: अनि
2: पछि अनि त्यो उहाँलाई जानकारी तुरन्त आयो, आइसकेपछि नेपाली सेना मिलेर खोले आएको थियो।
1: अब नेपाली सेनाले माथि जानकारी गराउनुपर्छ, हजुर हजुर भनिरहनु भएको चाहिँ सुनिया छ कि,
2: अहिले यस्तो हो कि त्यो उहाँलाई के थाहा छैन भनेदेखि चाहिँ त्यो अधिकार सम्पन्न बागमतीको क्षेत्राधिकारको त्यो कोरिडोर खोल्ने कुराहरू हो, त्यहाँ केबिडिए छ, उपत्यका नगर विकास प्राधिकरण छ, त्यहाँ उहाँहरूको डोजरले खोले, सामसुङसँग डोजर हुन्छ,
1: त्यही त डोजर लिएर जानुभयो, अलिकति
2: डोजर सामसुङसँग हुन्छ भने
1: त्यही त नहुनु पर्ने, तर तपाईँको त्यस्तो आइदियो, तपाईँलाई त्यसले गर्दा चाहिँ स्पष्टीकरण दिइरहनु पर्ने कतिको हैरान भएको छ भनेर हो।
2: अब मिडियालाई चाहिँ अब त्यही मसला चाहिएछ कि मसला चाहिन्छ त्यो गरेदेखि अब भ्यू चाहिएछ, गरौँ न यार, मलाई मैले गर्ने काम
1: होइन, यहाँबाट चाहिँ हामीले चाहिँ सत्य कुरा जान्न खोजेको हो खासमा,
2: सत्य कुरा त तपाईँले त्यहाँको समस्या कति छ, त्यो माकलबारीमा गएर सम्बन्धित ठाउँमा गएर बुझ्नु त, त्यहाँको जनताले के भन्दा रहेछन् थाहा हुन्छ, थाहा कुरा
1: त्यहाँबाटै निर्वाचित जनप्रतिनिधि यहाँ नै हुनुहुन्छ, यहाँ जतिको
2: के भने नेपाली सेनालाई पनि जानकारी पुग्नु 2-3 मिनट ढिलो भएको, 2-3 मिनट पछि त्यहाँ हाम्रो एकजना क्याप्टन साथमा कुराकानी हुँदै गर्दाखेरि चाहिँ एकजना कर सभा हुनु आगे, उहाँलाई जानकारी आइसकेको थियो, सँगै मिलेर खोल्यो मिडियामा चाहिँ त्यही त्यो एकछिन चाहिँ कुराकानी भएको विषयलाई लिएर राजु पाण्डेले थर्कायो भने नागरिक सर्वोच्चता भने के हो, जनताले आफ्नो चाहिँ आवाज को सांसद आफ्नो चाहिँ प्रतिनिधि मार्फत चाहिँ आफ्नो कुरा राखेका हुन्छन्, त्यही प्रतिनिधिलाई चुनाव जिताएर पठाएको हुन्छन्, त्यो जनताले भने काम गर्नु पर्यो परेन,
1: त्यही काम गर्नको लागि त यहाँ खटिनु भएको छ होइन,
2: हो म जानुपर्ने विषय हो त, त्यो सम्बन्धित निकायले आफै गएर गर्नुपर्ने होइन,
1: तर नेपाली सेनाकै पर्खाल भएको हुनाले चाहिँ त्यहाँ अलिकति
2: नेपाली सेनाको पर्खाल होइन, त्यो होइन
1: पर्खाल चाहिँ होइन, त्यसपछि
2: नेपाल ट्रस्टको हो त, नेपाल ट्रस्टको
1: नेपाली सेनाको टुकडी मात्रै बसेको हो, त्यसपछि
2: हो त्यहाँ चाहिँ पहिलेदेखि राजाको पालादेखि बस्थ्यो नि त त्यहाँ,
1: अब यहाँको त काठमाडौँ महानगरपालिकादेखि हुँदादेखि नै अब अहिलेसम्म पनि चर्चामै हुनुहुन्छ होइन, त्यसैलाई नेपाली सेनासँग पनि विवाद निकाल्न खोजिएको हो कि भन्ने यहाँलाई पनि लाग्यो होला, केही मान्छेलाई पनि लाग्यो,
2: केही सिट नलागेपछि त्यो यसो लागेको छ ट्विस्ट गरिदिएर
1: हजुर
2: अब गर्दिनँ भन्ने लाग्छ नि, राजनीति त हो नि, राजनीति बुझ्नु भएकै छ नि,
1: हजुर अब
2: राजनीति त्यही राजनीति गर्दैछ नि, अब केही पाएनन् आफू गर्न सकेनन् अलगाले गरेपछि के गर्नु त, राजनीति गर्नु पर्यो,
1: हजुर नेपाली सेनाप्रति यहाँको त्यस्तो कुनै त्यस्तो छैन,
2: सधैँ सम्मान छ मेरो, सधैँ नेपाली सेना भनेको राज्यको चाहिँ एउटा तपाईँको कठिन परिस्थितिमा चाहिँ देख्नु भएन नेपाली सेनाले कस्तो भूमिका खेल्छ भनेर, जहिले नागरिक सर्वोच्चतालाई नागरिकको चाहिँ सर्वोच्चतालाई सधैँ सम्मान गर्छ नेपाली सेनाले, एउटा गौरवमय इतिहास बोकेको संस्था हो त्यो सेना भनेको,
1: त्यसलाई विवादमा ल्याइरहनु पर्ने आवश्यकता छैन,
2: आवश्यक छैन छैन छैन, बेकार कुरा हजुर
1: हजुर, यहाँको अनुरोध के छ त,
2: मेरो अनुरोध के पनि छैन, त्यो त्यो जुन केही सामाजिक सञ्जाल लगायत केही मिडियामा जुन कुरा आइरहेको छ यस्तो गरेर बारेले चाहिँ बोलाएर चाहिँ प्रधानमन्त्री बोलाएर भनेर सबै आउँदारी कुरा हो, त्यो पनि होइन,
1: भनेको मिडियामा आएका कुराहरू सत्य होइनन्,
2: हो होइनन् त्यो यथार्थ बुझ्नलाई त्यही सम्बन्धित ठाउँमा गएर बुझे हुन्छ यथार्थ कुरा के हो भनेर,
1: या त यहाँलाई नै फोन गरेर सोधे पनि हुन्छ,
2: त्यो किनभने त्यो ठाउँमा नजाने अनि फोनमा त्यो भन्ने सामाजिक सञ्जालमा के कुरा चाहिँ यसो चाहिँ बढी चल्छ भनेर चलाउने त्यही काम भइरहेको छ, अहिले
1: यो भाइरल बनाउने काम भयो,
2: त्यो अननेसेसरी काम भइरहेको छ,
1: हुन्छ यहाँको अरू के छ त्यस्तो केही भन्नु छैन, त्यसमा
2: त्यस्तो केही छैन मेरो, हामी सधैँ जनताको सम्मान गर्छौँ, जनताले चाहना जनता चाहना अनुसार काम गर्छौँ, अब यत्रो वर्ष 15-20 वर्षदेखि चाहिँ बाटो खोल्नलाई पहल गरेको, त्यो तपाईँको त्यहाँको प्रदेश सांसद हाम्रो विमल ठकुरले आफै मिडियामा बोल्दै हुनुहुन्थ्यो, मैले राति हेरिरहेको थिएँ, मैले 79 सालको इलेक्सनमै मेरो चुनावी च्याम्पियनको सिलसिलामा चाहिँ जोर पार्टी मैले त्यो कुरा उठाएँ. पटक पटक सम्माननीय प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्रीका गएन, काम हुन सकेन भनेर उहाँले भनिरहनु भएको छ. त
1: कसैले गर्न नसकेको काम यहाँले गर्दाखेरि यहाँमाथि आरोप लायो
2: यसरी बुझ्नु होला. रियल कुरा मैले चाहिँ कोर्डिनेसन गरेर चाहिँ आफै अघि लागे त्यही हो कुरा.
1: त्यो आफै अघि लाग्दाखेरि आरोप खेप्नु पर्यो.
2: अहिलेलाई कामै यस्तो बुझ्नु भएको छ किन अहिले म सांसद जानुपर्ने हो त त्यो काम.
1: अब पूर्व प्रधानमन्त्रीले गर्न नसकेको काम गरिदिनु भएको छ यहाँले भनेपछि त्यहाँ बाटो खुल्यो त्यसो भए हिजै
2: खुल्यो. अब भर्खर पर्खाल भत्काएर बिस्तारै त्यहाँको अब सबै हेरेर त्यो डेबिज निकाल्ने काम त्यसको डेभलपमेन्ट काम हुन्छ अब बिस्तारै.
1: भनेपछि त्यहाँको जनताले राहत पाए तपाईँलाई हाई हाई गरिरहेको छन् त्यसो भए.
2: हो म त जनता खुसी भएपछि म खुसी अरू भाँडमा जात मलाई मतलब छैन. जनतालाई काम गर्ने जनता हो मेरो लागि जनता ठुलो कुरा हो.
1: अरूले जे सिक्यो भन्नु
2: त्यति नै हो मेरो.
0: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट.
3: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ. आजलाई बिदा दिनुहोस्. नमस्कार.

0: गुप्ता नर्सरी ड्राइभरटल को किसान तथा ग्राहक वर्ग मा अनुरोध
1: समय को माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कूल संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरी का फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईको घर आँगन गार्डन को आउटडोर इन्डोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
3: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है
4: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाँची ज्वेलर्स बाढगाउँ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र सुहा
4: लौ लौ त्यसो भने जान त न्यू अर्घाँची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त
5: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि
8: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98079-85-26 र 98472-87-790
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
9: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बोटवल साझा हस्पिटलको अगाडि
9: सम्पर्क नम्बर 071-534-905 071-553-905 र मोबाइल 98570-78-010
11: के भएको छोरीलाई भुकेर आएको छौ त हेर्नुहोस् न काका छोरी फुलटिन बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
12: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
11: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
12: छोरी नाति है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
11: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त
13: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नु पर्छ।
14: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: स्वच्छ जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए।
1: सुन्नु न
2: भना न भना
1: चाडबाडहरू पनि नजिकै छ, व्यापारीमा जादा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
4: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076550200।
6: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
7: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त, आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
6: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
8: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
9: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्, बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
6: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
8: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगंगा एक बैरिया कपिल वस्तु।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12909।
2: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
3: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
2: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
3: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430,
2: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
3: सरिता थारो 98679-0612 तथा प्रसार समिति।
2: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
4: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
2: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 98664-37030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: हजुर, अब एकैछिन पछि पूर्व मनाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ। अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

समादरणीय श्रोता, कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरूकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरूले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल, आत्मिक सत्संग गर्ने गर्दछौं, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरूमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

विनश्यात् चाचरन् मौढ्यात् अथा रुद्रोग द्विजम विषम। यदि कसैले अनधिकार चेष्टा गरेर मनले मात्रै पनि ती महापुरूषहरूमा देखिने दुष्चरित्रको आचरण गर्यो भने त्यसको सर्वनाश हुन्छ। सबैका लागि सबै आचरण अनुकरणीय हुँदैनन्। भगवान शंकरले हलाहल विष पिउनुभयो, उहाँ नीलकण्ठको उपाधिबाट विभूषित हुनुभयो र विशिष्ट सौन्दर्यद्वारा सुशोभित हुनुभयो, तर कसैले यसको नक्कल गरेर दुई तोला अफिम मात्रै खायो भने पनि एकै पटकको पूर्वाभ्यासमा महाप्रयाण हुनुपर्नेछ। अब फेरि भागवतमा सुखदेवजीले भन्नुहुन्छ, ईश्वराणाम वच सत्यम तथैवा चरितम क्वचित तेषाम यत् स्वचयोक्तम बुद्धिमांस समाचरेत। महापुरुषका उपदेशहरू मान्ने भए तापनि हाम्रै कक्षा वा स्तरसम्म मात्रै मान्ने हुन्छन्, आफ्नो कक्षा भन्दा माथिका आचरणले हाम्रै पतन गराउँछन्। फेरि सुखदेव भन्नुहुन्छ, कुशलाचारिते नैषा यः स्वार्थो न विद्यते विपरीयेण वानार्थो निरहंकारिणाम प्रभो। महापुरुषहरूका लागि शुभ कर्म गर्नुको कुनै प्रयोजन हुँदैन, किनकि उनीहरू कृत्याकृत्य भइसकेका हुन्छन् र अशुभ कर्मबाट उनीहरूको अनर्थ पनि हुँदैन, किनकि उनीहरूका वासना समाप्त भइसकेका हुन्छन्, उनीहरू भावनाबाट नै सबै थोक गर्छन्। फेरि सुखदेवजीले भागवतमा भन्नुहुन्छ, यत पाद पंकज पंकज पराग निवेश वृत्तृप्ता योग प्रभाव विदुता किल कर्म बंधा स्वयं चरन्ति मुनयोपि नैह मानस तस्येच्छयात्तव पुरुषः कुत एव बंधा। अब जसका चरण कमल का रज सेवन गरेर भक्तजन तृप्त हुन्छन्, जसका साथ योग प्राप्त गरेर त्यसको प्रभावद्वारा योगीजन सारा कर्म बन्धन चुनाउँछन्, विचारशील ज्ञानीजन जसको तत्व विचार गरेर तत्व स्वरूप हुन्छन्, तिनै भक्तहरूको इच्छा अनुसार भगवानले आफ्नो चिन्मय श्री विग्रह प्रकट गर्नुहुन्छ, तब त्यस्ता भगवानमा कर्मबन्धनको कल्पना कसरी हुन सक्छ? जब योगीजन र भक्त नै आसक्ति रहित कर्म गर्छन् र तिनका फलदेखि पृथक रहन्छन् भने ईश्वरका लागि त प्रश्न नै व्यर्थ छ। हेर्नुहोस्, संसारमा पनि प्रत्येक कर्मको फलले भावनासँग सम्बन्ध राख्छ। जस्तै यदि कसैले कसैको हत्या गर्यो भने फाँसी हुन्छ, तर यदि कसैको हत्या हुन गयो भने फाँसी हुँदैन। अर्थात यदि उसको मनसाय मार्ने थिएन, यो त अचानक हुन गएको हो भन्ने कुरा सिद्ध भयो भने उसलाई फाँसी दिइँदैन। फेरि त्यताको त कुरै अर्कै छ, किनकि त्यता ईश्वर नै कर्ता बनेका हुन्छन्। अब बुझ्नुभयो होला कि महापुरूषहरूको अनुकरण गर्नु गलत हो। महापुरूषहरू र भगवानले त सबै कक्षाका विद्यार्थीहरूका लागि आदर्श प्रस्तुत गरेका छन्, साथै विद्यार्थीले आफ्नो कक्षाको विषयको मात्रै अनुकरण गरोस् भन्ने संकेत पनि दिएका छन्। योगा रुरुक्षु जीव, योगाभ्यास गर्ने इच्छुक जीव अर्थात साधकहरूका लागि भिन्नै आदर्श छन् र योगारूढ अर्थात सिद्धहरूका भिन्नै आदर्श छन्। साधकहरूमा पनि अनेक श्रेणी छन्, त्यही श्रेणी अनुसार नै अनुकरण गर्नु पर्दछ। अब फेरि के बुझ्नुपर्छ भने, महाजनो एन गतश्च पन्थाको अर्थ पनि महाजनहरू जुन मार्गबाट गएका छन् त्यो मार्गको अनुकरण गर्नुपर्छ। उनीहरू जहाँ पुगेका छन् त्यो स्थान वा श्रेणीको अनुकरण गर्नु हुँदैन भन्ने हो। कल्पना गर्नुहोस्, एउटा विद्यार्थीले प्राध्यापकको नक्कल गर्यो, उसको कुर्सीमा बस्यो, प्राध्यापकलाई हप्काएर भन्यो त तल बस, मानौ प्राध्यापकले पनि त्यो कुरा मान्यो रे। यति नक्कल त विद्यार्थीले गर्यो, तर डिलिट गरेका प्राध्यापकले प्रश्न गर्दा विद्यार्थीले शिर झुकाएर टाउको कन्याउन थाल्यो। नक्कल त तब मात्रै हुन सक्छ जब त्यसै कक्षाको योग्यता हुन्छ। एउटा नट अर्थात कलाकार 100 फिटको उचाइमा डोरी बाँधेर हिँड्छ, सबैजना हेरिरहेका हुन्छन्, तर अज्ञानतावश कुनै पहलमानले यो दुब्लो पातलो नट हिँड्न सक्छ भने म किन हिँड्न सक्दिन भनेर 100 फिटको उचाइमा डोरी बाँधेर हिँड्न थाल्यो भने परिणाम कति भयंकर हुन्छ होला कल्पना गर्नुहोस्। तपाईँहरू सोध्न सक्नुहुन्छ, नटले तपाईँलाई पनि यस्तो गर्न सक्नुहुन्छ भनेर देखाएको, तर अहिल्यै गएर गरिहाल्नुहोस् भनेर उसले भनेको होइन। यदि कसैले नटले यस्तै कार्य गर्न चाहन्छ भने उसले नटले आफ्नो अभ्यास कहाँबाट प्रारम्भ गर्यो, कसरी कसरी कति कति दिन उसले समय लगायो, कसरी उसले सकेको हो भन्ने कुरा नटले बुझ्नुपर्छ, तब मात्रै वास्तविक नक्कल हुन सक्दछ।

प्राप्त हुने लाभबाट वञ्चित हुनुहुनेछ। यो कुरा तपाईहरूलाई थाहा भएकै हुनुपर्छ कि महापुरुषलाई मान्ने विश्वका 90% मानिसहरूको अभिप्राय यति मात्रै हुन्छ कि तत्तत् महापुरुषबाट धन पुत्र आदि स्वार्थहरूको सिद्धि होस्। कल्पना गर्नुहोस्, कुनै महापुरुष घरमा आउँदैमा कसैलाई ठूलो सांसारिक लाभ भयो भने उसले पराकाष्ठाको प्रशंसा गर्न थाल्नेछ। ओहो, ती त अवतारी महापुरुष हुन्, साक्षात भगवानका अवतार हुन्। त्यसपछि तपाईँले पनि उसलाई त्यस्तै मान्नुभयो। दोस्रो पटक महापुरुष आउँदा कर्म अनुसार स्वार्थ हानि भयो भने श्रद्धा पनि समाप्त हुन्छ। उही भगवान मान्ने व्यक्ति महापुरुषलाई मान्ने मान्छे पनि मान्न तयार हुँदैन, जबकि महापुरुषलाई भने यसले पहिले भगवान मान्यो फेरि राक्षस मान्न थाल्यो भन्ने कुरा थाहा पनि हुँदैन। स्वार्थ सिद्धि र स्वार्थ हानिका आधारमा मानिसहरू वास्तविक महापुरुषलाई पनि यिनीहरू आफूले आफैलाई भगवान भन्छन् भन्दै व्यर्थमा बदनाम गर्ने गर्छन्। महापुरुष त आफूले आफैलाई मो समह कौन कुटिल खल कामी नै भनिरहेका हुन्छन्, किन्तु स्वार्थ हानि भएपछि मान्छेहरू माथि भने जस्तै गर्दछन्, मिथ्या लाञ्छना लगाउने गर्छन्। यसै कारण मान्छेहरू स्वयंले पनि नामापराध गरिरहेका हुन्छन् र तिनको कुरा मान्नेले पनि तदनुसार नामापराध गर्न थाल्छन्। केही पाउनु त टाढै रहोस्, गुमाउनु मात्रै पर्ने हुन्छ। संसार कति विलक्षणको छ भने कसैले भनेको नराम्रो कुरा मान्छेहरू तत्काल मान्दछन्, तर राम्रो कुरा मान्नु पर्यो भने चाहिँ नाकमुख खुम्च्याउन थालिहाल्छन्। कसैबाट सुनेर कसैलाई महापुरुष मान्नु हुँदैन, चाहे उसलाई चिन्नमा महापुरुष मान्नमा हाम्रो पूरा जीवन समाप्त नै किन नहोस्, किनकि देर आय दुरुस्त आय भन्ने जुन उखान छ, ढिलो नै किन नहोस् तर कार्य सही होस्, अन्यथा झनै नाम अपराध गर्दै गरिरहन्छौ। आश्चर्यको कुरा के छ भने जुन पुरुष अथवा स्त्री दिनरात दुई दुई पैसाका लागि झुठो बोल्न सक्छन् उनीहरूकै कुरा सुनेर पनि मानिसहरू पत्याउने गर्दछन्। अब महापुरुषलाई चिन्न के कुरा ध्यान दिनुपर्छ हेरौं है त। महापुरुषका प्राय तीनवटा स्वभावहरू हुन्छन्, एक बालवत, दुई उन्मत्तवत, तीन पिशाचवत। अब बालवत अर्थात त्यस्ता महापुरुष अबोध बालक झैं सरल हृदय भएका हुन्छन्, तिनलाई स्पष्ट व्यवहार र स्पष्ट बोली वचन प्रिय लाग्छ। तिनलाई कसैले गाली गर्यो भने पनि त्यसको विचार गर्दैनन्, यदि कसैले प्रशंसा गर्यो भने त्यसको पनि विचार गर्दैनन्। बरु महापुरुष त गाली गर्नेसँग प्रसन्न रहन्छन्। महात्मा बुद्धलाई एकपटक एउटा व्यक्तिले दिनभर गाली गर्यो, तब महात्मा बुद्धले भन्नुभयो, अब यसलाई खुवाई पियाई गरेर बिचरा खुवाई पियाई गर, बिचरा थाक्यो होला, अलिकति शक्ति सञ्चय गरोस्, फेरि प्रारम्भ गरोस्। त्यो गाली गर्ने मानिसलाई मेरा यति धेरै गालीको यिनमा कुनै असर नै परेन भनेर बडो आश्चर्य लाग्यो। त्यसपछि ऊ महात्मा बुद्धका अगाडि नतमस्तक भएर उभियो। महात्मा बुद्धले भन्नुभयो, एउटा कुरा भन, यदि अतिथिलाई तिमीले कुनै सामान दियौ र त्यो उसले लिएन भने त्यो सामान कोसँग रहन्छ? त्यस व्यक्तिले भन्यो, दिनेसँग नै रहन्छ। त्यसपछि महात्मा बुद्धले भन्नुभयो, तिमीले यत्रो गाली गर्यौ र मैले त्यो लिइन भने त्यो गाली कोसँग रहन्छ र त्यसले कसको हानि गर्छ? उसले बुझ्यो र क्षमा माग्न थाल्यो। गाली यस्तो बीज हो जो सबैभन्दा छिटो फल्छ, किन्तु सन्तहरू खेती नहुने भूमि समान हुन्छन् जहाँ गाली व्यर्थ हुन्छ। तुलसीदासले भन्नुभएको पनि छ, निन्दक नियरे राखिए आगन कुटी छवाए, नीत साबुन पानी बिना उज्जवल करे सुहाए। निन्दकलाई गाली निन्दकलाई आफ्नो आँगनमा टिकाइराख्नुपर्छ जसले गर्दा ऊ निन्दाद्वारा आफ्नो परीक्षा लिइरहोस् र हामीमा कति अभिमान छ भन्ने कुरा पनि हामीलाई थाहा भइरहोस्, किनकि प्राय आस्तिक मानिसहरू मन्दिरमा भगवान अगाडि त आँसु बगाउँदै सोसम कौन कुटिल खल कामी भन्ने पद गाउँछन्, किन्तु मन्दिर बाहिर यदि कसैले ठट्टाकै रूपमा त निज होस् मात्रै भनिदियो भने पनि मारपिट हुन थाल्नेछ। यदि फेरि उसँग तैँले त मन्दिरमा भगवानका अगाडि अहिले भर्खरै आफूलाई कुटिल खल कामी भनेर स्वीकार गरेको थिएस् नि त भन्यो भने उसले भन्नेछ, मैले भगवानसँग भनेको थिएँ, तसँग त भनेको थिइनँ नि। यसको अभिप्राय यो भयो कि धोका दिनका लागि भगवान मात्रै भेटिए, जबकि भगवान सर्वद्रष्टा, सर्वनियन्ता, सर्वसाक्षी, सर्वसुहृद, सर्वान्तर्यामी, सर्वेश्वर एवं सर्वशक्तिमान हुनुहुन्छ। धन्य हो यस्तो दीनताप्रति दया लाग्छ। गीतामा भनिएको पनि छ, तुल्य निन्दा स्तुति मौनी सन्तुष्टो एन केनचित। निन्दा स्तुति उभय सम। कुनै महापुरुषलाई चिन्नका लागि उसका बहिरङ्ग वेशभूषा हेर्नु हुँदैन,
कोट पैंट में पनि महापुरुष हुन सक्छन्, रंगीन वस्त्र में पनि।

काल निमी भेटिन सक्छन्। फेरि हाम्रो इतिहासबाट पनि स्पष्ट भएको छ कि 90% महापुरुष गृहस्थी भएका छन्, जसका लुगा रंगाइएका थिएनन्। यद्यपि मानिसहरूले यस कलियुगमा रंगाइएका लुगा नलगाइकन कोही महापुरुष हुन सक्दैनन् भन्ने ठानेका छन्। यसैले दम्भीहरूलाई यस धारणाबाट फाइदा उठाउने मौका मिलेको छ। हेर्नुहोस्, प्रह्लादले हजारौं वर्ष सम्राट बनेर राज्य गरे, ध्रुवले राज्य गरे, विभीषणले राज्य गरे, सुग्रीवले राज्य गरे, जनकले राज्य गरे, अम्बरीश आदि राजाले पनि राज्य गरे। गोपिनीहरूलाई हेर्नुहोस्, जसको चरण धूली ब्रह्म आदि चाहन्छन् ती पति र छोराछोरी भएका अनपढ गवान गृहस्थ नै थिए। कवीर तुकाराम आदि सबै महात्मा गृहस्थ नै थिए। विरक्त भेषमा पनि सबै आचार्यहरू पृथक पृथक भेष रहेका छन्, कुनै गेरू, कुनै पहेला, कुनै सेता आदि। त्यसकारण रंगीनमा पनि रंगी विरंगी झगडा छ। त्यस्ता रंगबाट हृदयको निषेध गर्नु हुँदैन, किनकि त्यो त दुई पैसाको परिणाम हुन सक्छ। महापुरूषहरूका सिद्धान्त पढेर पनि कुनै अनर्गल निश्चय गर्नु हुँदैन। सबैका आफ्ना भिन्न भिन्नै तरिका हुन्छन्। कोही प्राणायाम आदिलाई अनिवार्य भन्छन्, किनकि उनीहरूले त्यस मार्गबाट सिद्धि प्राप्त गरेका हुन्छन्। कोही अज्ञानम प्राणपीडनम भनेर आद्य शंकराचार्यले चाहिँ निन्दा गर्छन्, तर यी दुवै ठिकै भन्छन्। किन्तु जबसम्म त्यसको गहिराई ठम्म्याउन सकिँदैन तबसम्म अपराध हुन सक्छ। महापुरूषहरूलाई चिन्ने एउटा अर्को पनि दृष्टिकोण छ। महापुरूषले संसारी वस्तु दिने गर्दैनन्, यो गम्भीर रूपमा विचार गर्नुपर्ने कुरा हो। हिजो आज धेरै जसो दम्भीहरूले यही मार्ग अपनाएका छन् कि गृहस्थीहरूलाई संसार चाहिन्छ र त्यो संस्कार बस प्राप्त पनि भइरहेको हुन्छ। यसैमा हामी पनि सम्मिलित छौं र आफ्नो स्वार्थ सिद्धि र ख्याति प्राप्त गर्ने प्रयास गर्छौं। सोच्नुहोस् त, महापुरूष के का लागि हुन्छन्? यसैका लागि न हो, तिनले संसारलाई नश्वर ठानेर भगवानलाई प्राप्त गरेका हुन्छन्। यदि तिनले नै हामीलाई संसार दिन्छन् भने ती महापुरूष हुन कि हुन् कि राक्षस हुन्? यसै हामी बेहोसै छौं, ती ईश्वरलाई बिर्सिरहेकै छौं। जसमा परमानन्द छ त्यसमाथि महापुरूष भेषधारीले संसार दिने नाटक गरेर हामीलाई अझ अन्योलमा पारिरहेका हुन्छन्। महापुरूष त के, भगवानले पनि कर्म विधान विपरीत कसैलाई संसार दिँदैनन्। भगवानको पनि नियम हुन्छ, नियम विपरीत कार्य गर्दैनन्। यदि नियम विपरीत गर्छन् भने सबैका लागि गर्नुपर्ने हुन्छ। यदि सबैका लागि गर्छन् भने अकारण करुणा रहन सक्दैनन्, बरु अकारण परोपकारी सिद्ध हुन्छन्। अब यहाँ सोध्नुपर्ने कुरा के छ भने, जुन अभिमन्युका मामा परात्पर पूर्णतम पुरुषोत्तम श्रीकृष्ण एवं जसका पिता महापुरूष अर्जुन थिए र जसको विवाह गराइदिने व्यक्ति वेद व्यास थिए, जहाँ तीन महाशक्ति मिलेर पनि अभिमन्युलाई बचाउन सकेनन् भने हामी दिन रात अपराध गर्दै ईश्वरबाट विमुख रहँदै पत्नी पुत्र आदिमा आसक्त हुँदै कुनै बाबाले हाम्रो प्रारोध मेटाइदेलान् भनेर कसरी आशा गर्न सक्छौं? शास्त्रहरू नपढ्नु हाम्रो दुर्भाग्य हो। यसैले हामी यस प्रकारका ठूला गल्तीहरू गर्ने गर्छौं। हरेक वर्ष हाम्रो देशमा यस्तो नाटक कहीँ न कहीँ विराट रूपमा भइरहेको हुन्छ र लाखौंको पीड़ा जम्मा हुन्छ, लाखौंको भीड़ जम्मा हुन्छ। यी बाबाले असम्भवलाई पनि सम्भव गराइदिन्छन् भन्ने कुराले यस्तो हुने गर्छ। यदि यस्तो सामर्थ्य वा अधिकार भगवानमा कुनै महापुरूषमा हुँदो हो त अनादिकालदेखि अहिलेसम्म अनन्तानन्त पटक भगवान र सन्तहरू अवतीर्ण हुँदा यो संसार रहिरहने थिएन। जब ती सन्तहरू गाली र लट्टी खान तयार हुन्छन् भने उनीहरूलाई, हे विश्वका समस्त जीवहरू हो, तिमीहरूको अहिले नै उद्धार भइहालोस् भन्न के छ र, बस यति भनिदिएपछि काम भइहाल्थ्यो। सिधा साधा मानिसहरूलाई ठग्ने दम्भीहरू हाम्रा देशमा निर्भयतापूर्वक विचरण गर्छन् र तपाईँहरू पनि तिनीहरूको खोजीमा हिँडिरहनुहुन्छ, उनीका पछि लाग्नुहुन्छ। यो हाम्रो धर्म प्रधान देशका लागि लाजमर्दो कुरा हो। यदि कुरा हामीले बुझ्नुपर्छ कि नाभुक्तम छियते कर्म कल्पकोटि सतैरपि, अर्थात महाभारतका अनुसार परमहंस परमानन्द ब्रह्मानन्दी समेत प्रारब्धबाट बढ्न सक्दैनन् भने रसवर्षानन्दी रसवरी आनन्दीहरूले कुनै बाबाले प्रारब्ध मेटाइदेलान् भनेर के आश गर्नु? तपाईँ भन्नुहोला, महापुरूष त पर उपकार वचन मन काया भन्ने भनाइ अनुसार परोपकारी हुन्छन्। यदि तिनले परोपकार कामना पूर्ति गरिदिन्छन् भने के पापको कुरा भयो र? तर एक त कुनै महापुरूष एवं महाभगवानलाई यस्तो गर्ने अधिकार नै छैन। अर्को कुरा, यदि तिनले गरिदिन्छन् नै भने पनि त्यसको परिणामका बारेमा विचार गर्नुहोस् कि कसरी ती हाम्रा हितैषी हुन सक्छ।

0: आज विक्रम सम्वत 2083 साल साउन 20 गते बुधवार श्रावण कृष्ण सप्तमी 5 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समी सामोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सरकारको नियुक्तिमा स्वस्थ प्रतिस्पर्धा आवरण मात्र, देशभरि ग्यासको कृत्रिम अभाव, 500 भन्दा बढ़ी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत, साग गुमाउँदै गुप्तचर संयन्त्र, कप्तानगंज घटनाका घाइते थप एकजनाको मृत्यु, भारतमा मोदीलाई चुनौती बन्दै युवा आक्रोश लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको संरक्षणसँगै हराभरा भयो वन शीर्षकको शुभ समाचार।
0: केही वर्ष अघिसम्म उजाड देखिएका दोलखाका वन अहिले संरक्षण र व्यवस्थापनका कारण हराभरा बनेका छन्। डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत आशिष पौडेलका अनुसार सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहको सक्रिय संरक्षण, ग्यास चुलोको प्रयोगमा वृद्धि र जनचेतना बढ़ेसँगै वन क्षेत्र पुनः हरियो बन्दै गएको हो। सैलुङ गाउँपालिका 8 का मोहन सिंह तामाङका अनुसार अहिले गाउँमा दाउरा संकलन गर्नेको संख्या घटेको छ। घाँस दाउरा र स्याउला संकलन कम भएपछि वनमा प्राकृतिक रूपमा विरूवा हुर्कने वातावरण बनेको र वन घनत्व बढ़ेको छ। डिभिजन वन कार्यालय अन्तर्गत हालसम्म 386 सामुदायिक, 164 कबुलियती, 26 निजी र 2 धार्मिक गरी 578 वन उपभोक्ता समूह गठन भई सञ्चालनमा रहेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नियुक्तिमा प्रतिस्पर्धा नाम मात्र शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले विभिन्न निकायमा सार्वजनिक पदाधिकारी धमाधम नियुक्ति गरिरहेको छ। कतिपय नियुक्ति विवादास्पद बनेका छन्। प्रतिस्पर्धामै नियुक्ति गरेको भनिए पनि यो नाम मात्रको भन्दै आलोचना समेत भइरहेको छ। सरकारले गत वैशाख 19 गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गरी एकैपटक 1534 पदाधिकारी हटाएको थियो। शाह प्रधानमन्त्रीमा नियुक्त भएको 36 दिनपछि जारी अध्यादेश मार्फत 110 ऐन संशोधन गरी उक्त संख्यामा सार्वजनिक पदाधिकारी एकैपटक पदमुक्त गरिएका थिए, तर अयोग्य भनेर हटाइएका मध्ये केहीलाई झुन्झुन निकायबाट पदमुक्त गरिएको थियो, सोही निकायमा नियुक्ति गरिएको छ। नयाँ नियुक्ति पाएकाहरू पनि कतिपय विवादमुक्त भने हुन सकेका छैनन्। विगतमा विवादित व्यक्तिहरूले पनि यसपटक नियुक्ति पाएका छन्। 40% पदाधिकारी नियुक्ति भइसकेका छन्। अहिले मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार एकैपटक हटाइएका 1534 पदाधिकारी मध्ये हालसम्म 40% को हारिमा नियुक्ति भइसकेका छन्। सम्बन्धित मन्त्रालयहरूले नियुक्ति गरिरहेका छन्। यसको जानकारी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा दिने गरिएको छ। उहाँले भन्नुभयो, आवश्यकता अनुसार प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने गरिएको उहाँको दावी छ।
0: पाँच सय भन्दा बढ़ी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन शुरू गरे पनि थप पाँच सय भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्र पैसा फिर्ता गर्ने सरकारको नीति छ, तर अहिले पाँच सय भन्दा बढ़ी सहकारीमा बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन र सरकारको प्राथमिकतामा पनि छैनन्। संस्थाका संचालक र उच्च व्यवस्थापक फरार छन्। बचतकर्ता भने पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिने बारे सरकारसँग कुनै योजना छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेका छन्। तर मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितको दावी छ। आफूहरूसँग 619 सहकारीका पीड़ित आबद्ध रहेको र तीमध्ये 500 भन्दा बढ़ी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका केन्द्रीय अध्यक्ष कुशलव केसीले बताए। समस्याग्रस्त घोषणा नभएका तर समस्यामा रहेका 500 भन्दा बढ़ी सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन सकेका छैनन्। ती संस्थाका संचालक फरार छन्। सरकारले भने समस्याग्रस्त सहकारीको मात्र पैसा फिर्ता गर्ने भनेको छ। उनले भने समस्यामा रहेका तर घोषणा नभएका सहकारी बारे सरकार मौन छ। तिनमा रहेको पैसा फिर्ता बारे पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ। सरकारले न्यायोचित ढंगले बचत फिर्ता नगरेको सहकारी पीड़ितको गुनासो छ। अहिले समितिले 10,000 रूपियाँसम्म बचत भएका साना बचतकर्तालाई मात्र प्राथमिकतामा राखेर रकम फिर्ता गरिदिएको दावी गरे पनि वितरण प्रक्रियामा प्राय सहकारी पीड़ित असन्तुष्ट रहेको अध्यक्ष केसी बताउँछन्। 500 भन्दा बढ़ी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: गत सातादेखि पाउन कठिन भएको एलपी ग्यासको अभाव अहिले झन चुलिएको छ। सरकारले वितरण कार्यलाई सहज बनाउन अनेक प्रयास गरे पनि अझै उपभोक्ता खाली सिलिण्डर लिएर दिनभर लाइनमा बस्न बाध्य छन्। काठमाडौँ उपत्यका लगायत अहिले देशभर ग्यास अभाव सुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाए पनि 10 दिनसम्म एक सिलिण्डर ग्यास पाउन सकेका छैनन्। नियामक निकाय नेपाल आयल निगमले काठमाडौँको आफ्नै कार्यालय परिसरबाट पनि ग्यास वितरण जारी राखेको छ। अहिले ग्यास अभावले सामान्य उपभोक्ता निकै मारमा परे छन्। ग्यास अभाव चुलिएका कारण घर परिवारदेखि होटल व्यवसायसम्म प्रभावित भएका छन्। यस्तो अभाव थेग्न नसक्ने अधिकांश उपभोक्ता विद्युतीय चूलो इण्डक्सन चलाउन थालेका छन् भने कतिपय उपभोक्ता दाउरा बाल्न समेत बाध्य भएका छन्। यस्तो अभावमा नेपाल आयल निगमले अनावश्यक संचिति र आपूर्ति व्यवस्थापन समस्याका कारण अभाव देखिएको बताउँदै उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। सम्बन्धित उपभोक्ता अधिकार कर्मी तथा दिनभरि लाइनमा बस्न बाध्य उपभोक्ताहरूका अनुसार अहिले संघीय राजधानी काठमाडौँ सहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने ग्यासको अभाव चुलिएको छ। उनीहरूका अनुसार माग बमोजिमा आपूर्ति हुन नसक्दा उपभोक्ताले खाली सिलिण्डर र पैसा बुझाए पनि न्यूनतम एक सातादेखि 10 दिनसम्म लामो कुर्नु परेको छ। ग्यास अभावले शहरी क्षेत्रका होटल व्यवसाय र डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। देशभरि ग्यासको कृत्रिम अभाव उपभोक्ता दिनभर लाइनमा डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि 10 दिनसम्म पाएनन् शीर्षकमा नागरिक दैनिकले यो खबर छ।
0: कान्तिपुर दैनिक साख गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा खबर लेख्छ। सुनसरीमा दुई समुदाय बीच भएको विवाद अरू जिल्लातिर फैलिँदा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल प्रमुख नारायण दत्त पौडेललाई बोलाएर ब्रिफिङ लिए। 13 साउनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग बेग्ला बेग्लै कुराकानी गर्दा उनले आफू मातहत रहेको मुलुकको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग रा अबीका प्रमुख टेकेन्द्र कार्कीलाई भने बोलाएनन्। दुई सुरक्षा प्रमुख सामु प्रधानमन्त्री शाहका जिज्ञासा थिए सुनसरीमा कसरी परिस्थिति नियन्त्रण बाहिर पुग्यो गोली चलाउने अवस्था कसरी बन्यो हवाई फायर गर्दा कसरी नागरिकको ज्यान गयो उनीहरूको ब्रिफिङ अनुसार 10 साउन राति करिब 10:13 बजे दुई समूहबीच विवाद हुँदा शुरूमा कप्तानगंजको प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश कुमार श्रेष्ठ कमाण्डको टोली खटिएको थियो विवाद बढ़न थालेपछि श्रेष्ठले थप मदतका लागि इलाका प्रहरी कार्यालय दिवानगंजमा खबर गरे त्यहाँबाट प्रहरी निरीक्षक राकेश राई सहित 8 प्रहरी कप्तानगंज पुगे तर उनीहरू स्वयं चिरपट ढुंगा र बाँसका लाठी बोकेको समूहबाट कुटपिटमा परेर फर्किनु पर्यो आफूमाथि नै आक्रमण हुन थालेपछि राईले साथमा भएको पिस्तोलबाट 3 राउण्ड हवाई फायर गरेका थिए पछि खटिएको सशस्त्र प्रहरीको टोलीले परिस्थितिलाई नियन्त्रणमा लिन 10:45 बजे कम्तीमा 20 राउण्ड हवाई फायर गरेको विवरण आईजीपी द्वयले प्रस्तुत गरे रावीका एक पूर्व प्रमुख अनुसन्धान अधिकृतका अनुसार नेपाल प्रहरी र सशस्त्र दुवैबाट गोली चलेको अवस्थामा रावी प्रमुखसँग समेत प्रधानमन्त्रीले भेटेको भए दुवै निकायभन्दा फरक सूचना पनि आउन सक्यो सिराहामा कसले गोली चलाएको हो भन्ने नै अहिलेसम्म पुष्टि भएको छैन दुवै निकायले आफ्नो जवानले गोली चलाएको स्वीकारेका छैनन् उनले भने त्यस्तोमा रावीबाट प्रधानमन्त्रीलाई काम लाग्ने सूचना आउन सक्थ्यो कार्यप्रकृति अनुसार रावीले देशको राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने विषयमा सूचना संकलन गरेर घटना हुनु अगावै सरकारलाई जानकारी दिनुपर्ने हो तर सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिल्यै सचेत गराउनुपर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आकलन गर्न सक्यो न संकटपछि राजनीतिक नेतृत्वको विश्वास नै कायम राख्न 2046 को परिवर्तनपछि रावीलाई आन्तरिक गुप्तचरीको काममा मात्र सीमित गरियो पछि तत्कालीन गृहमन्त्रीहरू गोविन्दराज जोशी खुम्बहादुर खड्का वामदेव गौतम लगायतले आफ्ना मान्छेलाई नियुक्ति दिलाउने अड्डा बनाएको अधिकृतहरूको गुनासो छ कान्तिपुर दैनिकमा छापिएको खबर हो साख गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा
2: कप्तानगंज घटनाका घाइते रविन्द्र मेहताको मृत्यु शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ एक साता अघि सुनसरीको देवानगंज 3 कप्तानगंजमा झडपका क्रममा गोली लागेर घाइते भएका 22 वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ देवानगंज 3 का रविन्द्रलाई विराटनगरमा उपचार सम्भव नभएपछि बिहिबार काठमाण्डुस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको थियो रविन्द्रसँगै कप्तानगंज घटनाका कारण ज्यान गुमाउनेको संख्या 4 पुगेको छ जसमा 1 सिराहाका छन् मृतक रविन्द्र मेहताका आफन्त र गृहमन्त्री सुधन गुरूङबीच मंगलबार राति भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा राति भएको वार्तामा कप्तानगंज घटनाका दोषीलाई कार्यवाही गरेपछि मात्र सब बुझ्ने अडान मृतक रविन्द्रका आफन्तले राखेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो सुनसरीको देवानगंज स्थित कप्तानगंज घटनाका घाइते रविन्द्रको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो रविन्द्रका काका लीलानन्द मेहताले घटनामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने मुख्यमा गृहमन्त्री गुरूङ नेतृत्वको टोलीसँग आफूले राखेको बताउनु भएको छ
0: सुनसरीको कप्तानगंजको धार्मिक द्वन्द हिंसात्मक भई मधेशभर फैलिन थालेपछि काठमाण्डुमा प्रधानमन्त्री बालेन्द्र शाहभन्दा धेरै रासोपा सभापति रवि लामिछानेले सक्रियता बढ़ाए उनले सर्वदलीय बैठक बोलाए मधेश केन्द्रित दलका शीर्ष नेताहरूसँग संवाद गरे आफ्नै दलका मधेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरे अनि जिल्लामा फर्किएर शान्ति र सद्भावका लागि पहल गर्न निर्देशन दिए त्यतिन्जेलसम्म प्रधानमन्त्री शाहमाथि संवेदनशील घड़ीमा पनि राष्ट्रलाई सम्बोधनसम्म नगरेको आरोप लागेको थियो 10 साउनको मध्यरात कप्तानगंजबाट शुरू भएको साम्प्रदायिक द्वन्द मधेश प्रदेशतर्फ फैलिँदै थियो 2 साताको स्थगनपछि 14 साउनमा संसदको बैठक बस्दै थियो त्यसको अघिल्लो दिन प्रधानमन्त्री शाहलाई भेटेरै सभामुख डीपी अर्यालले संसदलाई सम्बोधन गर्न सुझाव दिएका थिए उनले सम्बोधन त गरेनन् नै सुनसरी घटना हुँदै मधेशमा फैलिँदै गएको धार्मिक तनावबारे सरकारले संसदलाई जानकारीसम्म गराएनन्
2: विकास कार्य योजना तयार गरिने शीर्षकमा गोर्खापत्र दैनिकले खबर लेखेको छ सुदूरपश्चिम प्रदेशका बहुप्रतिशत विकास आयोजना कृषि शिक्षा सड़क पूर्वाधार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित योजनालाई तीव्रता दिने विषयमा प्रधानमन्त्री